0: हाम्रो खाद्य किन्नु पर्ने थिएन, सबैलाई चाहिँ राम्रो हुने थियो।
1: डी ब्रदर्स स्टोरका सञ्चालक रिता काफले ढुङ्गाना,
2: बेला बेला अनुगमन गरेको त एकदमै राम्रो लाग्छ, किनकि अब बेच्नेहरूले पनि सामानहरू लुकाएर म्याद गुज्रिएको सामानहरू पनि काहीँ राखेर बेच्न सक्छन्, त्यो अनुगमन गर्यो भने त्यस्तो हुन पाउँदैन, अनि कालो बजारी पनि हुन पाउँदैन, सामानको भाउ बिक्री के कस्तो छ भनेर पनि थाहा हुन सक्छ।
1: अनुगमनमा जिल्ला प्रशासन कार्यालय सहित म्याङलुङ नगरपालिका, सुरक्षा निकाय, विभिन्न सरकारी कार्यालय, उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघका प्रतिनिधिको सहभागिता थियो।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अप्रत्याशित डिजेल आपूर्ति सम्झौता गरेपछि युक्रेन र अमेरिका बीचको कूटनीतिक तनाव चुलिएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत यो सम्झौताको घोषणा गर्दै रूसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिनुभएको छ। यसपछि राष्ट्रपति जेलेन्स्कीले रूससँग डोनाल्ड ट्रम्पले गरेको डिजेल सम्बन्धी सम्झौतालाई भ्लादिमिर पुटिनका लागि दिएको उपहार भन्दै निन्दा गर्नुभएको हो। न्यू स्टेटम्यान्स का राजनीतिक सम्पादक रचेल कनलिफ,
4: The bit that really stood out to me was when Donald Trump went, I'd like to thank President Putin, and speaking about the Russian president in very warm, grateful terms, and clearly this is a deal made out of desperation.
3: अश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज दिवंगत पितृका नाममा तर्पण, सिधादान र पिण्डदान गरी समापन गरिँदैछ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष अश्विन कृष्ण अमावस्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिधादान र पिण्डदान गरी आज समापन गर्न लागेको हो। पितृपक्षको अन्तिम दिन आज अमावस्या अर्थात औंसी तिथिमा श्राद्ध गरिन्छ। कुनै कारणवश यो पक्षका अरू तिथिमा श्राद्ध गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ। कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपद धर्मका अनुसार अश्विन शुक्ल प्रतिपदादेखि अश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनु भएको छ। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकेमा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिने धार्मिक मान्यता छ।
5: PFBS Gorkha Radio Hoy.

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरूद्ध भएको छ। सड़क भाँसिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंको बेला पनि योभन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटे कोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोका कारण झन्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थलीमा माथिबाट खहरी खोलाले लेदो सहितको ग्रेगर ल्याएर थुपारेपछि बीपी राजमार्ग हिजो रातीदेखि अवरूद्ध भएको छ। अहिले बाटो पन्छाउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ। अहिले बागमती र मध्य प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मध्य प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ। पूर्वको कोशी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ। पानी परेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हिजो बेलुका पनि बागमती सहित कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको थियो। मौसमविदका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने, मौसममा सुधार हुँदै जाने अनुमान गरिएको छ। नेपाली कांग्रेसको सभापतिमा 93% मतसहित गगन थापा निर्वाचित हुनुभएको छ। सभापतिमा निर्वाचित थापाले 6,584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रेका श्याम कृष्ण खड्गीले 375 मत पाउनु भएको छ, जसमा जम्मा 54 मत बदर भएको थियो। 7,317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7,039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। नजिकिदो चाड़ पर्वलाई लक्षित गरी तेह्रथुमको सदरमुकाम म्याग्लुङमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा चारवटा पसलबाट 6,394 रूपियाँ बराबरका म्याद नागेका किराना तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। सहकर्मी बबिता राईको रिपोर्ट।
4: जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा आज म्याग्लुङ बजारका एक दर्जन पसलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण सिंह राठौर:
5: हामी उपभोक्ताहरूको स्वच्छ वस्तु तथा सेवा उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि लक्षित गरिएको थियो। यो चाडपर्व लक्षित मात्र नभएर हाम्रो नियमित हुने अनुगमन हो। अहिले चाहिँ चाडपर्वकै मौसम भएकोले नै चाडपर्व लक्षित अनुगमन भयो।
4: अनुगमन टोलीले आवश्यक कागजात तथा प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सुधार गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित गरिने प्रशासनले जनाएको छ। उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष तारा श्रेष्ठ:
6: उपभोक्तालाई हितको लागि चाहिँ सचेतना पनि होस् भन्ने हिसाबले र यो व्यवसायीहरूलाई पनि सजग हुनलाई यो राजस्व तिर्ने अनि व्यवसायहरू दर्ता गर्ने नवीकरण गर्ने कुराहरू चाहिँ सबै सूचनामूलक होस् भन्ने हिसाबले यो म्याङ्लुङ बजारको पसलहरूमा चाहिँ हामी अनुगमन गर्दैछौँ।
4: अनुगमनका क्रममा व्यवसायीले पनि उपभोक्ता हित संरक्षणका लागि अनुगमन नियमित हुनुपर्नेमा जोड दिएका छन्। सृजन स्टोरका सञ्चालक अमृत रेग्मी:
7: गुणस्तरीय सामान बेचौँ, स्वास्थ्य सबैलाई स्वास्थ्य नै होस् भन्ने किसिमले हामी त्यसरी नै व्यापार गरिरहेको चाहिँ लाग गर्छौँ। अब गर्दा गर्दै त्यस्तो मिस्टेक हुन्छ मान्छेबाट, त्यस्तो चाहिँ हुनसक्छ, तर अधिकांश चाहिँ सबै सामान रिटर्न हुन्छ, त्यो बेच्नुपर्छ भन्ने चाहिँ छैन। म्याद गुज्रेको बेच्नुपर्छ भन्ने छैन।
4: अनुगमनमा आउनुहुन्छ नि त बेला बेला, त्यसरी आएको चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ?
7: यो चाहिँ सबैभन्दा राम्रो, यो चाहिँ दुई दुई महिना तिन महिनामा नि अधिकांश हिन्दी अझ राम्रो हुन्थ्यो, किनभने सबैको पसलमा यसो गर्दैनले सबैले उपभोक्ताहरूले चाहिँ डेट एक्सपायर भएको नराम्रो खाद्य किन्नुपर्ने थिएन, सबैलाई चाहिँ राम्रो हुने थियो।
4: डी ब्रदर्स स्टोरका सञ्चालक रिता काफले ढुङ्गाना,
2: बेला बेला अनुगमन गरेको त एकदमै राम्रो लाग्छ, किनकि अब बेच्नेहरूले पनि सामानहरू लुकाएर म्याद गुज्रेको सामानहरू पनि काहीँ राखेर बेच्न सक्छन्, त्यो अनुगमन गर्यो भने त्यस्तो हुन पाउँदैन, अनि कालो बजारी पनि हुन पाउँदैन, सामानको भाउ बिक्री के कस्तो छ भनेर पनि थाहा हुन सक्छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसेपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरूद्ध भएको छ। सड़क भाँसेको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको दादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्त परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला भने यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटे कोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोका कारण पनि झन्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थलीमा माथिबाट खहरे खोलाले लेदो सहितको ग्रेगर ल्याएर थुपारेपछि बीपी राजमार्ग हिजो रातीदेखि अवरूद्ध भएको छ। अहिले बाटो पन्साउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ। मुगलिन काठमाडौँ सड़क खण्ड पहिरोका कारण अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमनमा नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौडाबाट काठमाडौँतर्फ छुट्ने गाड़ी यसअघि गैराती 2 बजेदेखि बिहान 5 बजेसम्म छुटे अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै काठमाडौँबाट हेटौँडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ। त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ गाड़ी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रुवाहक गाड़ीलाई मात्र सञ्चालन अनुमति छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथ सड़क खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाड़ी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ भित्रने मार्गमा साना गाड़ीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन। नेपाली कांग्रेसको सभापतिमा 93% मतसहित गगन थापा निर्वाचित हुनुभएको छ। सभापतिमा निर्वाचित थापाले 6,584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले 375 मत पाउनु भएको छ, जसमा 54 मत बद्र भएको थियो। 7,317 महाधिवेशन प्रतिनिधि रहेकोमा 7,039 मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अप्रत्याशित डिजेल आपूर्ति सम्झौता गरेपछि युक्रेन अमेरिका बीचको कूटनीतिक तनाव चुलिएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत यस सम्झौताको घोषणा गर्दै रूसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिनुभएको छ। यसपछि राष्ट्रपति जेलेन्स्कीले रूससँग डोनाल्ड ट्रम्पले गरेको डिजेल सम्बन्धी सम्झौतालाई भ्लादिमिर पुटिनका लागि दिएको उपहार भन्दै निन्दा गर्नुभएको हो।
4: The bit that really stood out to me was when Donald Trump went, "I'd like to thank President Putin," and speaking about the Russian president in very warm, grateful terms. And clearly, this is a deal made out of desperation.
3: चाडबाडको समयमा काठमाडौँ उपत्यकामा ग्यास थप सहज बनाउन नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकाका विभिन्न 6 स्थानबाट सिलिण्डर बिक्री तथा साटासाट गर्ने व्यवस्था मिलाएको छ।
5: संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्ति अनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा 42,13,661 सिलिण्डर बिक्री वितरण भइसकेको छ। काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गएको भए तापनि चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एक अर्काको ब्रान्डको सिलिन्डर साट्न नपाएको गुनासो आएकाले यस्तो निर्णय गरिएको संघले जनाएको छ। उपभोक्ताको गुनासो सम्बोधन गर्न नेपाल अल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकारीमा असोज 25 गते आइतबारदेखि
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसको सभापतिमा 93% मतसहित गगन थापा निर्वाचित हुनुभएको छ। सभापतिमा निर्वाचित थापाले 6584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रेका श्याम कृष्ण खड्गीले 375 मत पाउनु भएको छ, जसमा जम्मा 54 मत बदर भएको थियो। 3317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। थापा यसअघि भएको विशेष महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित हुनुभएको थियो। भोटेको सिभाडीमा 1457 जनाले ज्यान गुमाएका छन्। रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जना, उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन सकेको छैन। बाढीपछि 4720 जना बेपत्ता छन्। बाढीबाट विस्थापित 1231 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थलीमा माथिबाट खहरी खोराले लेदोसहितको ग्रेगर ल्याएर थुपारेपछि बिपी राजमार्ग हिजो रातिदेखि अवरुद्ध भएको छ। अहिले बाटो पन्साउने काम भइरहेको काभ्रे प्रहरीले जनाएको छ। सड़क अवरुद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकीदेखि अवरूद्ध भएको छ। सड़क भाँसिएको ठाउँमा भित्ता काठेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोर दोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंको बेला भने यो पनि तेब्बर संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेको प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोशीको बाढीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्ण भीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोका कारण झन्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। मुगलिन काठमाडौँ सड़क खण्ड पहिरोका कारण अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमनमा नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकारी सन्तोष सुवेदीले मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौडाबाट काठमाडौँतर्फ छुट्ने गाड़ी यसअघि गैराती 2 बजेदेखि बिहान 5 बजे सम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ। नेपालमा वार्षिक प्रति व्यक्ति 69 अण्डा खपत हुने गरेको छ।
4: नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले हाल नेपालमा दैनिक 38 लाख हाराहारी अण्डा उत्पादन हुने गरेको बताउनु भएको छ। 4 वर्ष अघिसम्म 120 हाराहारीमा रहेका लेयर्स कुखुरा पालक ठूला किसानको संख्या अहिले बढ़ेर 180 पुगेको छ भने अण्डाको बजारमा मूल्य प्रति क्यारेट करिब 600 हाराहारीमा पुगेको छ। पोषण विज्ञ डाक्टर दिनेश गौतमका अनुसार अन्य देशको तुलनामा नेपालमा अण्डाको खपत निकै कम रहेको तथ्याङ्क छ। विश्वमा प्रतिवर्ष सरदर खपत 185 छ। एसियाको तथ्याङ्क हेर्दा विश्वको तुलनामा 2 बढ़ी अर्थात 187 छ। दक्षिण एसियामा जम्मा 87 मात्र छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 98 कम हो। विश्वको तथ्याङ्कलाई हेर्दा नेपालमा वार्षिक प्रति व्यक्ति 69 अण्डा मात्र खपत हुने गरेको छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 116 कम हो। भारतमा 112, श्रीलंकामा 132, बंगलादेशमा 137, पाकिस्तानमा 48 र अफ्रिकामा 40 मात्र खपत हुने गरेको उहाँले जानकारी दिनुभएको छ। सन् 2015 नेपालमा वार्षिक प्रति व्यक्ति 60 अण्डा खपत हुने गरेकामा अहिले बढ़ेर 69 पुगेको पोषण विज्ञ डाक्टर गौतमले बताउनु भएको छ। 15% वृद्धि भए पनि यस अवधिमा जनसंख्या वृद्धि 6% रहेको उहाँले बताउनु भएको छ। विश्वमा सबैभन्दा बढी चीनमा अण्डा उत्पादन हुन्छ भने दोस्रोमा भारत छ। ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा अण्डा उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उहाँको भनाइ छ।
3: नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग दुईको शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग दुई अन्तर्गत खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा नपर्ने सम्भावना सुकिएको हो। खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसको सभापतिमा 93% मतसहित गगन थापा निर्वाचित हुनुभएको छ। सभापतिमा निर्वाचित थापाले 6584 मत पाउनु भएको छ। थापासँग प्रतिस्पर्धामा उत्रिनुभएका श्यामकृष्ण खड्गेले 375 मत पाउनु भएको छ, जसमा जम्मा 54 मत बदर भएको थियो। 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। 15 महाधिवेशन अन्तर्गत हिजो मतदान भएको थियो। थापा यसअघि भएको विशेष महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित हुनुभएको थियो। नेकपाले जेन्जी विद्रोहमा विदेशी शक्तिको सहयोगका विषयमा प्रकाशित रिपोर्टबारे सरकारको धारणा माग गरेको छ। नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठकले ग्रे जोन पत्रिकाको निष्कर्षबारे जानकारी मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ।
4: ग्रे जोन पत्रिकाको रिपोर्ट थियो, त्यो रिपोर्टमा उल्लेख भएको जो विषय छ अत्यन्त संवेदनशील विषय, हाम्रो राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय, यस सम्बन्धमा चाहिँ हाम्रो पार्टीले सरकारको आफ्नो चाहिँ यो विषयको चाहिँ स्थितिको बारेमा सार्वजनिक गरोस् भनेर हाम्रो बैठकले चाहिँ विशेष एउटा चाहिँ प्रस्ताव पनि पारित गरेको छ।
3: पार्टीले 2 महिने राष्ट्रिय जागरण अभियान चलाउने निर्णय पनि गरेको छ। पुष 11 गते देशभरका सबै ओडाहरूमा एकै दिन पार्टीको ओडा अधिवेशन गर्ने र माघ 15 गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरिएको छ। ज्वालाका अनुसार पार्टीको अभियानले केही लक्ष्य लिएको छ।
4: स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही अभियान अन्तर्गत नै हामी अगाडि बढाउँछौँ। र तेस्रो कुरा भनेको चाहिँ अब सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, यो चाहिँ फासिस्टताका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ। त्यसैले यही अभियान अन्तर्गत नै हामीले चाहिँ आन्दोलनको समेत सङ्घर्षको समेत तयारी गर्छौँ।
3: भोटेकुसी बाढीमा 1457 जनाले ज्यान गुमाएका छन्। रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जना र उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1335 शव व्यवस्थापन गरिएको छ। 1438 शवको पहिचान हुन सकेको छैन। बाढ़ीपछि 4720 जना बेपत्ता छन्। यस्तै बाढ़ीबाट विस्थापित 1231 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अप्रत्याशित डिजेल आपूर्ति सम्झौता गरेपछि युक्रेन र अमेरिका बीचको कूटनीतिक तनाव चुलिएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत यस सम्झौताको घोषणा गर्दै रूसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिनुभएको छ। यसपछि राष्ट्रपति जेलेन्स्कीले रूससँग डोनाल्ड ट्रम्पले गरेको डिजेल सम्बन्धी सम्झौतालाई भ्लादिमिर पुटिनका लागि दिएको उपहार भन्दै निन्दा गर्नुभएको हो।
5: The bit that really stood out to me was when Donald Trump went, "I'd like to thank President Putin," and speaking about the Russian president in very warm, grateful terms. And clearly, this is a deal made out of desperation.
3: अमेरिकामा बसेर विश्वभर बालबालिकाको शोषण तथा यातना दिने अनलाइन नेटवर्क चलाएको आरोपमा नेपाली मूलका प्रशान्त नेपालले अभियोग स्वीकार गरेको एफबीआईले जनाएको छ।
6: 764 नाम गरेको नेटवर्कबाट बालबालिकालाई हिंसात्मक यौन गतिविधि, वयस्क चित्र, जनावरको हत्या जस्ता क्रियाकलापमा सहभागी गराएको आरोप 21 वर्षीय नेपाललाई लगाइएको छ। एफबीआईका निर्देशक काश पटेलले नेटवर्क पत्काउन ठूलो सफलता मिलेको बताउनु भएको छ। कोलम्बिया डिस्ट्रिक्ट न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षको मार्चमा अभियुक्तलाई सुनाइने सजाय 15-30 वर्षको जेल सजाय हुने बताएको छ। अभियुक्त युवकले विगत 4 वर्षदेखि नेटवर्क चलाउँदै आएका अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ। उनले बालबालिकालाई नेटवर्कमा सामेल हुनका लागि मापदण्ड तोकेर आत्महत्याका लागि उक्साउने, यौनजन्य क्रियाकलापको नेटवर्क विस्तार गर्न खोज्ने गरेको पनि अभियोगमा उल्लेख छ। उनले इन्क्रिप्ट गरिएका एपको माध्यमबाट बालबालिकामा पहुँच पुर्याउने गरेको पनि कार्यालयले उल्लेख गरेको छ।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: On Air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। अश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष अश्विनी कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण सिद्धादान र पिण्डदान गरी समापन गर्न लागि हो। पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाको एक दिन 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिद्धादान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ। कुनै कारणवश अरू तिथिमा गर्नुपरे श्राद्ध रोकिएको भए आज गर्ने शास्त्रीय मान्यता छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात दशैं शुरू हुन्छ। दशैंको घटस्थापना भोलि आइतबार परेको छ। सरकारले बिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन आदेश स्वीकृत गरेको छ।
4: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ। बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज पर्वतवा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौंदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ। यस आदेश अनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीड़ित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ। यो निर्णयसँगै सप्ताहीका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ। खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ।
5: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
3: चीनसँगको कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सड़क मर्मत अन्तिम चरणमा पुगेको छ। असोज दोस्रो हप्ताको बाढ़ी पहिरोले क्षतिग्रस्त 202 किलोमिटर लामो सड़कका 60 ठाउँमा क्षति पुगेको थियो। संघीय सड़क सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार पर्सिबाट सड़क खुल्ने भए पनि पूर्ण सञ्चालनका लागि केही समय पर्खनुपर्नेछ।
6: एउटा चाहिँ के हो भने खुल्न त अब पर्सिबाट हाम्रो यातायातका सञ्चालन खुल्छन् तर पूर्ण रूपमा यो सडक एकदम पहिलाको स्थितिमा आइपुगेको छैन। छेद विच्छेद छ, एकदम हामीले जुगाड गरेर तत्कालको लागि अत्यावश्यक यातायात सवारीहरू मात्रै पास हुने, रोकिएका सवारी साधनहरू खाद्यान्नका किनभने मान्छेको माथिल्लो एरियामा त खाना सम्बन्धी अत्यावश्यक सामग्रीहरू नै नपुगेर समस्या भइसकेको छ भन्ने, ती बाहेक चाहिँ अन्य अहिले पर्यटकीय दृष्टिकोणले घुम्ने अथवा अन्य कुनै हिसाबले मुस्ताङ जाने क्रमलाई चाहिँ अलिकति पछाडि धकेल्नु पर्ने अवस्था छ।
3: उता सड़क खुलेपछि बढ्ने सवारी चाप व्यवस्थापनका लागि सुरक्षा निकायले तयारी थालेका छन्। म्याग्दीका सीडीओ गणेश गैरे
7: ठुला गाडीहरू यो चाहिँ कन्टेनरहरू यो बाटोबाट पठाएर ट्राफिक म्यानेजमेन्ट गर्ने विषयमा धेरै विकल्पहरूमा चाहिँ हामी छलफल गरिरहेका छौँ। अब हामीलाई अब्सट्याकल भनेको पोखरेबगरको पुललाई हामी कति छिटो गर्न सक्छौँ त्यसमा चाहिँ हामी केन्द्रित हुन्छौँ।
3: अमेरिकामा बसेर विश्वभर बाल बालिकाको शोषण तथा यातना दिने अनलाइन नेटवर्क चलाएको आरोपमा नेपाली मूलका प्रशान्त नेपालले अभियोग स्वीकार गरेको एफबीआईले जनाएको छ।
4: 764 नाम गरेको नेटवर्कबाट बाल बालिकालाई हिंसात्मक यौन गतिविधि, वयस्क चित्र, जनावरको हत्या जस्ता क्रियाकलापमा सहभागी गराएको आरोप 21 वर्षीय नेपाललाई लगाइएको छ। एफबीआईका निर्देशक कास पटेलले नेटवर्क पत्काउन ठूलो सफलता मिलेको बताउनु भएको छ। कोलम्बिया डिस्ट्रिक्ट न्यायाधिवक्ताको कार्यालयले आगामी वर्षको मार्चमा अभियुक्तलाई सुनाइने सजाय 15-30 वर्षको जेल सजाय हुने बताएको छ। अभियुक्त युवकले विगत 4 वर्षदेखि नेटवर्क चलाउँदै आएका अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ। उनले बालबालिकालाई नेटवर्कमा सामेल हुनका लागि मापदण्ड तोकेर आत्महत्याका लागि उक्साउने, यौनजन्य क्रियाकलापको नेटवर्क विस्तार गर्न खोज्ने गरेको पनि अभियोगमा उल्लेख छ। उनले इन्क्रिप्ट गरिएका एपको माध्यमबाट बालबालिकामा पहुँच पुर्याउने गरेको पनि कार्यालयले उल्लेख गरेको छ।
3: जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अध्यावधि गरेको छ। 2002 2602 मतदाताको नाम हटाइएको छ। दोहोरो दर्ता भएका 1198, मृत्यु भएका 1402 र नागरिकता त्यागेका दुईजनाको नाम हटाइएको हो। निर्वाचन आयोगले 2084 वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। काभ्रेमा गत प्रतिनिधि सभा निर्वाचनमा 3,26,611 मतदाता थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुल खान रेडियो हो।

0: સૌમ્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले बिरौटी जग्गा दर्ता प्रक्रिया सहज बनाउन समिति गठन गर्न आदेश स्वीकृत गरेको छ.
4: मन्त्री परिषद बैठकले बिटौरी जग्गा दर्ता सम्बन्धी आदेश स्वीकृत गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको छ. बिटौरी जग्गा भन्नाले नेपालको विशेष गरी राजविराज परहत्वा लगायतका पुराना बजार क्षेत्रमा सरकारी वा सार्वजनिक जग्गामा निश्चित कर तिरेर वर्षौंदेखि बसोबास वा व्यापार गर्दै आएको जग्गा बुझिन्छ. यस आदेशअनुसार अब बिटौरी जग्गामा बसोबास गरिरहेका वास्तविक पीड़ित परिवारको पहिचान गरी उनीहरूको नाममा जग्गा दर्ता गरिदिने प्रक्रिया अगाडि बढाउन आधिकारिक समिति गठन गरिनेछ. यो निर्णयसँगै सप्ताहीका 5,000 बासिन्दाले आफ्नो नाममा लाल पूर्जा पाउने बाटो खुलेको छ. खेलकुद र नियुक्तिका केही निर्णय पनि गरिएको तिमिर सिन्हाले बताउनु भएको छ.
5: जापानको आइची नागोयामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने.
3: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँसिएर पूर्ण रूपमा अवरूद्ध भएको पृथ्वी राजमार्गलाई साँझसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ. धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले थप समस्या नआए आज साँझसम्ममा राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभएको छ. हिजोदेखि राजमार्ग भाँसिएर सड़क अवरूद्ध हुँदा अलपत्र परेका साना तथा अत्यावश्यक सवारी साधनका निम्ति वैकल्पिक मार्गको व्यवस्था गरिँदैछ. अवरूद्ध सड़कभन्दा माथि रहेको साँगुरुखच्ची बाटोलाई स्थानीय सरकारसँगको समन्वयमा मर्मत तथा ग्राभेल गरेर सञ्चालनमा ल्याइने उहाँको भनाइ छ. दशैंको मुखमा राजमार्ग अवरूद्ध हुँदा हजारौं यात्रु प्रभावित भएका छन्. अश्विन शुक्ल प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण सिद्धादान र पिण्डदान गरी समापन गरिँदैछ. अश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष अश्विन कृष्ण आमावास्यका दिन दिवंगत पितृका नाममा तर्पण सिद्धादान र पिण्डदान गरी समापन गर्न लागि हो. पितृपक्षका 15 तिथि र अश्विन शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिद्धादान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ. पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात दशैं शुरू हुन्छ. दशैंको घटस्थापना भोलि आइतबार परेको छ. भोटेको सिबाडीमा 1,457 जनाले ज्यान गुमाएका छन्. रसुवामा 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा 80, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जना उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ. संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1,335 शव व्यवस्थापन गरिएको छ. 1,438 शवको पहिचान हुन सकेको छैन. बाढ़ीपछि 4,720 जना बेपत्ता छन्. यस्तै बाढ़ीबाट विस्थापित 1,231 जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ. जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ. जापानको आइची नागोयामा आउँदो कार्तिक 1 देखि 7 गतेसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्. नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ. यसअघिका 4 संस्करणमा नेपाल एउटा पदक जितेको छ. ताइक्वान्दोकी पलेसा गोवर्धनले चीनको ह्वाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिए. पलेसा पेरिस प्यारालम्पिकी पनि काँस्य पदक विजेता हुन्. युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रसियासँगको डिजिल सम्झौतालाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएको उपहारको रूपमा निन्दा गर्नुभएको छ. यो सम्झौताले अमेरिकालाई मस्कोमाथि लगाइएका केही ऊर्जा प्रतिबन्धहरू कम गर्न पनि आवश्यक पारेको बताउनु भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताका लागि रसियाली राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। स्काईका मार्क स्टोन भन्छन् यसले अमेरिकी बजारमा आपूर्ति केही समयको लागि मात्र सहज बनाउनेछ।
2: You could pretty much hear Vladimir Putin laughing all the way.
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो PFBS गोर्खा रेडियो।

0: बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुई थर्फी नै गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका नौ, पिन्थली बेसी र नार्केमा लिदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराति परेको पानीले रोशी खोलामा लिदो र गेग्रान थुप्रिएको थियो। बिहान एकतर्फी खुला आएको सड़क अहिले दुईतर्फी नै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क भाँसिएर पूर्ण रूपमा अवरूद्ध भएको पृथ्वी राजमार्गलाई साँझसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले थप समस्या नआए आज साँझसम्ममा राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभएको छ। हिजोदेखि राजमार्ग भाँसिएर सड़क अवरूद्ध हुँदा अलपत्र परेका साना तथा अत्यावश्यक सवारी साधनका निम्ति वैकल्पिक मार्गको व्यवस्था गरिँदैछ। अवरूद्ध सड़कभन्दा माथि रहेको सागुरो कच्ची बाटोलाई स्थानीय सरकारसँगको समन्वयमा मर्मत तथा ग्राभेल गरेर सञ्चालनमा ल्याइने उहाँको भनाइ छ। दशैंको मुखमा राजमार्ग अवरूद्ध हुँदा हजारौं यात्री प्रभावित भएका छन्। नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेली ब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको प्राविधिक टोलीले पुललाई रसुवा र नुवाकोटतर्फ टेकाएको छ। काम सक्न अब बढ़ीमा तीन दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ। दशैंको घटस्थापनादेखि अघि नै बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी भएको छ। भदौ 10 गतेको भोटीको सिबाडीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध चयन हुनुभएको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नौ महाधिवेशनका निर्वाचन समितिका संयोजक राधाकृष्ण पाठकले जानकारी दिनुभएको छ। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्यसहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था रहेको छ। नेपालमा वार्षिक प्रति व्यक्ति 69 अण्डा खपत हुने गरेको छ।
1: नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले हाल नेपालमा दैनिक 38 लाख हाराहारी अण्डा उत्पादन हुने गरेको बताउनु भएको छ। चार वर्ष अघिसम्म 120 हाराहारीमा रहेका लेयर्स कुखुरा पालक ठूला किसानको संख्या अहिले बढ़ेर 180 पुगेको छ भने अण्डाको बजारमा मूल्य प्रति क्यारेट करिब 600 हाराहारीमा पुगेको छ। पोषण विज्ञ डाक्टर दिनेश गौतमका अनुसार अन्य देशको तुलनामा नेपालमा अण्डाको खपत निकै कम रहेको तथ्याङ्क छ। विश्वमा प्रतिवर्ष सरदर खपत 185 छ। एसियाको तथ्याङ्क हेर्दा विश्वको तुलनामा 2 बढी अर्थात 187 छ। दक्षिण एसियामा जम्मा 87 मात्र छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 98 कम हो। विश्वको तथ्याङ्कलाई हेर्दा नेपालमा वार्षिक प्रति व्यक्ति 69 अण्डा मात्र खपत हुने गरेको छ। यो विश्वको तथ्याङ्कलाई हेर्दा 116 कम हो। भारतमा 112, श्रीलंकामा 132, बंगलादेशमा 137, पाकिस्तानमा 48 र अफ्रिकामा 40 मात्र खपत हुने गरेको उहाँले जानकारी दिनुभएको छ। सन् 2015 नेपालमा वार्षिक प्रति व्यक्ति 60 अण्डा खपत हुने गरेकामा अहिले बढ़ेर 69 पुगेको पोषण विज्ञ डाक्टर गौतमले बताउनु भएको छ। 15% वृद्धि भए पनि यस अवधिमा जनसंख्या वृद्धि 6% रहेको उहाँले बताउनु भएको छ। विश्वमा सबैभन्दा बढी चीनमा अण्डा उत्पादन हुन्छ भने दोस्रोमा भारत छ। ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा अण्डा उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उहाँको भनाई छ।
0: नजिकिदो चाडपर्वलाई लक्षित गरी तीरथुमको सदरमुकाम म्यागलुङमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा चारवटा पसलमा 6,394 रुपियाँ बराबरका म्याद नागेका किराना तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। सहकर्मी बबिता राईको रिपोर्ट।
2: जिल्ला प्रशासन कार्यालय तिरथुमको नेतृत्वमा आज म्याङलुङ बजारका एक दर्जन पसलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण, कर चुक्ता, अन्तशुल्क नवीकरण र खरिद बिक्रीका बिल जारी भए नभएको जाँच गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण सिंह राठौर:
3: हामी उपभोक्ताहरूको स्वच्छ वस्तु तथा सेवा उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि लक्षित गरिएको थियो। यो चाडपर्व लक्षित मात्र नभएर हाम्रो नियमित हुने अनुगमन हो। अहिले चाहिँ चाडपर्वकै मौसम भएकोले नै चाडपर्व लक्षित अनुगमन भयो।
2: अनुगमन टोलीले आवश्यक कागजात तथा प्रक्रिया पूरा नगरेका व्यवसायीलाई सुधार गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै बजार अनुगमनलाई नियमित गरिने प्रशासनले जनाएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दागमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको मृत्यु भएको छ। गडबा गाउँपालिका 1 वनको स्त्रीकी 3 वर्षीय लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार गडबा वनको स्त्रीका ऋषि माझी, उहाँकै श्रीमती सुमित्रा माझी र उनकी 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी पर्नु भएको थियो। तिनीजनालाई उपचारका लागि भालोबाङ अस्पताल लगिएको थियो। थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि घर फर्कनु भएको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उपसभापति र महामन्त्रीको मतगणना गर्ने तयारी छ। पार्टीको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो। महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। निर्वाचनमा 7013 मत खसेको थियो। यसमध्ये 6959 मत सदर र 54 बदर भएको निर्वाचन समितिले जनाएको छ। केन्द्रीय सदस्यको मतगणना भने भोलि आइतबार बिहानदेखि शुरू गर्ने तयारी रहेको छ। नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो भएको मतदानमा थापाले 6584 मत ल्याएर विजयी हुनुभएको हो। विक्रमसम्म 2046 जनआन्दोलनका बेला 9 कक्षा पढ्दै गर्दा आन्दोलनमा होमिनुभएका थापा झन्डै 4 दशकपछि कांग्रेसको नेतृत्वमा पुग्नु भएको छ। नवनिर्वाचित सभापति थापाले 2046 बाल कांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा शुरू गर्नुभएको थियो। विक्रमसम्म 2048 नेपाल विद्यार्थी संघ काठमाडौँ वडा नम्बर 33 सचिव बन्नुभएका उहाँ 2051 त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, 2053 सचिव र 2055 सभापति निर्वाचित हुनुभएको थियो। विक्रमसम्म 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा 2057 नेभी संघको केन्द्रीय उपाध्यक्ष र 2059 महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याउनु भएको थियो। विक्रमसम्म 2061 राजाको प्रत्यक्ष शासन विरूद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दा समेत लागेको थियो। 2062-63 जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो। विक्रमसम्म 2064 संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बाल अधिकार, नागरिकता र ऊर्जा सुरक्षा लगायतका विषयमा सक्रिय रहनु भएको थियो। विक्रमसम्म 2070 काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याउनुभयो। 2071 कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नु भएको थियो। 2073 स्वास्थ्य मन्त्री बन्नुभएका थापाले आफ्नो 9 महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो। 2074 र 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनु भएको थियो। 2078 भएको कांग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आउनु भएको थियो। गत वर्षको भदौ 23 र 24 भएको जेएनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्छ भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत चयन हुनुभएको थियो। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिनुभएका सभापति थापाले 9 महिनापछि पार्टीको 15 महाधिवेशन गरेर पुनः सभापतिमा निर्वाचित हुनुभएको हो। थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई आफ्नो राजनीतिक यात्राका प्रमुख एजेण्डाका रूपमा अघि सार्दै आउनु भएको छ। विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उहाँको यात्रा नेपाली कांग्रेसको भावी दिशा, संगठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आएको छ। बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाड़ी सञ्चालन भएका छन्। गैराती परेको पानीले काभ्रेको रोसी नौ पिन्थली बेसी र नार्केमा लेदो तथा घेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। बिहान एकतर्फी खुलाइएको सड़क अहिले दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: मेगा समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोठा रेडियो हो।

0: for longer.
1: Я вважаю, що нашу команду.
2: I believe our team is simply being used as a smokescreen, and this is certainly not fair. This is certainly not how partners should treat each other. And in my view, this is a weak decision. Unfortunately, a weak decision by strong partners.
0: The cost of diesel has surged since the US launched a war against Iran, putting pressure on Mr. Trump's Republicans ahead of midterm elections next month. Meanwhile, the UK government...
3: उपत्यकाको भक्तपुरमा भलिबल खेल स्थापना दिवस मनाइएको छ। नेपाल भलिबल सङ्घको स्थापना 2033 सालमा भएको अवसरमा भक्तपुर नगरपालिकाले विशेष कार्यक्रम मनाएर आयोजना गरेर दिवस मनाइएको हो। भलिबल खेललाई थोरै ठाउँमा खेल्न सकिने भएकाले 2074 सालमा नेपालमा भलिबल खेलको लाई राष्ट्रिय दिवसका रूपमा मनाउने तथा भलिबललाई राष्ट्रिय खेलका रूपमा मान्यता दिएको थियो। सो कार्यक्रममा भक्तपुरका नगर सभापति सुनिल प्रजापति पनि सहभागी हुनुभएको थियो। सर्वोच्च अदालतले बैङ्किङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश दिएको छ। परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो। अधिवक्ता सरिता अधिकारीको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले यो आदेश दिएको छ। नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रिटमा उल्लेख गरिएको थियो। धादिङको गजुरी नजिक गलौतीमा भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउन काम जारी रहेको सडक विभागले जनाएको छ। सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी सडकको भित्तापट्टि खनेर यातायात सञ्जालमा ल्याउने प्रयास भइरहेको छ। मुगलिङ काठमाडौँ सडक खण्ड अवरुद्ध भएपछि हेटौँडा कोलेखानी बल्खु सडक खण्डमा सवारी साधनको चाप पनि बढेको छ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गङ्गो बनाया बस पार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधन बस पार्कभित्रै रोकिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुवाली भ्रमणपछि स्वदेश फर्कनु भएको छ। जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिको लिडर्स इभेन्टमा सहभागी भई अस्ट्रेलिया समेत पुगेर खनाल फर्कनु भएको हो। कोप 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि र नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीमा जोड दिनुभएको थियो। आगामी नोभेम्बरमा टर्कीको अन्टलाटेमा कोप 31 आयोजना हुँदैछ। काठमाडौँको गङ्गबो नयाँ बस पार्कमा दसैँ मान्न जाने यात्रुलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण, झाडापखलाको औषधि वितरण गरेको हो। महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख एसपी प्रकाश पण्डितले दसैँभरि सेवा दिने बताउनु भएको छ। नयाँ बस पार्क सञ्चालन गरेको लोत्से बहुद्देश्य प्रालीका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बस पार्कमा घर जाने यात्रु बढेको बताउनु भएको छ। अरू समयमा प्रत्येक दिन 5-6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल 53 संख्या बढेको छ। नजिकिन्दो चाडपर्वलाई लक्षित गरी 13 तुममा सप्ताहव्यापी सरसफाई अभियान सुरु भएको छ। बबिता राईको रिपोर्ट।
4: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ। अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनुभयो।
5: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुडी खेल लगायतका यी स्थानहरूमा सरसफाई सप्ताह मनाउने मार्गदर्शन प्राप्त भयो।
4: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो।
5: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ।
3: रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भत्सर्ना गर्नुभएको छ। रुसले अमेरिका र अन्य देशमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाइएको थियो। रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ। एक इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: काङ्ग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नछाड्ने अठोट व्यक्त गर्नुभएको छ। निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो।
4: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको यो देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ, यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न। कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ। न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ।
3: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
4: तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौँ मानिसहरू जसले वर्षौँसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ। ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेसको घर, नेपाली कङ्ग्रेसको परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
3: प्रतिस्पर्धी श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको छ। खड्कीले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6584 मत पाउनु भएको छ। काङ्ग्रेस महाधिवेशनमा उपसभापति लगायत अन्य पदाधिकारीले पाएको मतगणना पनि सुरु भएको छ। धौलागिरी हिमालको चालु शरद्यामको आरोहण फेरि सुरु भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै फर्किएर आधार शिविर पुगेका हुन्। विश्वको 7,867 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। डोरी टाङ्ने टोली क्याम्प 2,400 मिटर माथि पुगेको 7 समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुराकाईले बताउनु भएको छ। असोज 8-11 गतिसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि 14 पर्वत रहेको टोली आरोहण स्थगित गरी फर्किएको थियो। शरद्याममा धौलागिरी हिमाल आरोहणका लागि 4 समूहका 26 पुरुष र 10 महिला गरी 36 अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा, ड्रोन, बलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ नेहरूलाले सुरक्षाका लागि प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधि गर्न पनि निषेध गरिएको छ। फोहोर फाल्दा खाना आउने चरासँग विमान ठोकिने जोखिम कम गर्न निषेध गरिएको हो। सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। फोर्ट हुड आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिइरहेको बताउँदा रक्षा मन्त्रालयले योजना अनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ।
5: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they lived. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live streamed, I'm not going to be watching.
3: सन् 2009 13 आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा पूर्व सैनिक मनोविद निदाल हसनलाई अदालतले दोषी ठहर गरेको थियो। भक्तपुरमा नेपालको राष्ट्रिय खेल भलिबलको सुवर्ण जयन्ती मनाइएको छ। भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा नेपाल भलिबल सङ्घ स्थापनाको 50 पुगेको अवसरमा समारोह गरेको हो। नगर प्रमुख सुनिल प्रजापति:
6: नगरपालिकाले नियमित रूपमा भलिबल खेललाई अरू खेल जस्तै प्रशिक्षण दिँदै आइरहेको छ र यहाँका हरेक युवाहरूलाई कुनै न कुनै खेलमा सहभागिता जनाउनु पर्छ भनेर धेरै खेलहरूको हामीले प्रशिक्षण दिने क्रममा भलिबल खेललाई अझ विस्तार गर्नुपर्छ, व्यापक बनाउनु पर्छ भन्दै विद्यालय कलेजतर्फ पनि हामीले प्रशिक्षकहरू राख्दै क्रमशः धेरै विद्यार्थीहरूलाई सहभागी गराउने कोसिस गरिरहेका छौँ।
3: नेपाल सरकारले विक्रमसम्मत 2074 जेठ 8 गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको हो। विक्रमसम्मत 1990 दशकमा नेपालमा भलिबल भित्रिएको मानिन्छ। नेपाल भलिबल सङ्घ विक्रमसम्मत 2033 सालमा स्थापना भएको हो। भौगोलिक बनावटका हिसाबले नेपालका सबै भागमा थोरै लगानी र ठाउँमा सजिलै खेल्न सकिने भएकाले यसलाई राष्ट्रिय खेल बनाइएको हो। र जापानमा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीको डेढ महिनापछि पनि रसुवासम्म पुग्न कठिन रहेको भन्दै प्रभावित ठाउँ अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसङ्घीय बालकोष युनिसेफले दिएको छ. युनिसेफका प्रवक्ता जेम्स एल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ.
4: We will keep returning to the same valleys after the next flood and after the next landslide and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific and around the world.
3: बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्. 1,400 जनाको शव भेटिएको छ. सर्वोच्च अदालतले बैङ्किङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश दिएको छ. परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय पत्र खोल्ने कागजातका आधारमा बैङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो. अधिवक्ता सरिता अधिकारीको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश दिएको छ. नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रिटमा उल्लेख गरिएको थियो. परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुबाले भ्रमणपछि स्वदेश फर्काउनु भएको छ. जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्री कोप लिडर्स इभेन्टमा सहभागी भई अस्ट्रेलिया समेत पुगेर खनाल फर्काउनु भएको हो. COP31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नतपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीमा जोड दिनुभएको छ. आगामी नोभेम्बरमा टर्कीको अन्ल्याटमा COP31 आयोजना हुँदैछ. नजिकिँदो चाडपर्वलाई लक्षित गरी 13 तुममा सप्ताहव्यापी सरसफाई अभियान सुरु गरिएको छ. बबिता राईको रिपोर्ट.
5: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ. अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनु भयो.
6: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुडी खेल लगायतका स्थानहरूमा सरसफाई सप्ताह मनाउने मार्गदर्शन प्राप्त भयो.
5: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनु भयो.
6: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ.
3: काठमाडौँको गङ्गबो नयाँ बसपार्कमा दशैं मान्न जाने यात्रुलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ. काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण, झाडा पखलाको औषधि वितरण गरेको हो. महानगर प्रहरी बल नयाँ बसपाकका प्रमुख एसपी प्रकाश पण्डितले दशैंभरि सेवा दिने बताउनु भएको छ. नयाँ बसपाक सञ्चालन गरेको लोत्से बहुद्देश्य प्रालीका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपाकमा घर जाने यात्रु बढेको बताउनु भएको छ. अरू समयमा प्रत्येक दिन 5-6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल 13 वर्षसम्म संख्या बढेको छ. रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भत्सर्ना गर्नुभएको छ. रुसले अमेरिका र अन्य देशमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाइएको थियो. रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ. इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ. आगामी महिना हुने मध्यावधि चुनाव अघि ट्रम्पको कदम सिनेटमै आलोचित बनेको छ. व्हाइट हाउस संवाददाता केली मेयर्स.
7: Many of these senators have been working on Russian sanctions, and this would mean a lifting of those sanctions to then work with Russia and use this fuel. But then the quantities are really quite small to make a meaningful impact that the president's looking for, especially ahead of the midterms when Americans are paying quite a bit for diesel at the moment, and that's definitely has frustrated those voters.
3: बेलायतले भने रुसमाथिको प्रतिबन्धमा थप कडाई गर्ने बताएको छ. वक्तव्य प्रकाशित गर्दै बेलायत सरकारले युक्रेनलाई चाहिने फौजी तथा आर्थिक सहायता सुनिश्चित गर्दै रुसलाई एक्लाउन अन्तर्राष्ट्रिय साझेदारी गर्ने जनाएको छ. 18 काठमाडौँ म्याराथनमा बिजिएनमा सेवारत पहलवाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्. नेपाल सिग्नल ट्रुपका खोपडो साई रोकाको संयोजनमा सहभागी 2 जना सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्. हाफ म्याराथनको मास्टर 40+ डब्लुओटू गाँधी शेर्पा र महिला हाफ म्याराथन मास्टर्स 40+ शारदा राई पहिलो हुनुभएको छ। डब्लुओटू शेर्पाले निर्धारित दूरी 1:26:46 सक्नु भएको छ। एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा फुल म्याराथन, हाफ म्याराथन र 10 किलोमिटर दौड समावेश गरिएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्यवाही हो।

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धादिङको गजुरी नजिक गलौतीमा भासिएको पृथ्वी राजमार्ग आजै ट्र्याक खोल्ने गरी काम भइरहेको सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले वैकल्पिक सडक मर्मत गरी साना तथा हल्का सवारी साधन सञ्जालमा ल्याइएको जनाएको छ। सडकको भित्ता खन्न 9 मसिन र 9 ट्रिपर परिचालन गरिएको सचिवालयले उल्लेख गरेको छ। घाट बेसीदेखि गलौतीसम्म 1 किलोमिटर वैकल्पिक सडक मर्मत गरिएको छ। अब सो सडकबाट 6 चक्केसम्मका सवारी साधन आवतजावत गर्न सक्नेछन्। पहिरोका कारण गैराती अवरुद्ध बनेको बिपी र कान्ति राजमार्गको अवरोध हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश कमिटीले गरेको कार्यक्रममा पोखरेलले प्रशासनलाई कानुन अनुसार चल्न नदी आदेश पालकका रूपमा समेत गर्न खोजेको आरोप लगाउनु भएको हो। कानुन कार्यान्वयन गर्ने कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक निर्देशन पालना गर्न दबाब दिएको उहाँको भनाइ छ। सरकारले निजामती कर्मचारीको अवकाश उमेर 55 वर्ष कायम गर्ने गरी कानुनको मस्यौदा अघि बढाएर अन्यल सिर्जना गरेको समेत बताउनु भएको छ। औसत आयु बढिरहेको अवस्थामा अवकाशको उमेर घटाउन नहुने पोखरेलको तर्क छ। धौलागिरी हिमालको चालु शरद्यामको आरोहण फेरि सुरु भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै फर्किएर आधार शिविर पुगेको हो। विश्वको 7,8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। डोरी टाङ्ने टोली क्याम्प 2 भन्दा 400 मिटर माथि पुगेको 7 समिट ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर कुरागाईले बताउनु भएको छ। असोज 8 देखि 11 गतेसम्म वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि 14 पर्वत रहेको टोली आरोहण स्थगित गरी फर्किएको थियो। शरद्याममा धौलागिरी हिमाल आरोहणका लागि 4 समूहका 26 पुरुष र 10 महिला गरी 36 जनाले अनुमति लिएका पर्यटन विभागका शाखा अधिकृत सुधार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा ड्रोन बलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ नेरुलाले सुरक्षाका लागि प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधि गर्न पनि निषेध गरिएको छ। फोहोर फाल्दा खाना आउने चरासँग विमान ठोक्किने जोखिम कम गर्न निषेध गरिएको हो। सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। भारतमा कोक्रुत जनता पार्टी सिजेपीको प्रदर्शन अघि पार्टीका प्रमुखसहित 2,000 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिजिएपीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजित दीपके सैन 3 नेतालाई विमानबाट ओर्लाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शन स्थलमा पत्रकार सुहासिनी हैदार पनि पुग्नु भएको छ।
4: Coming together and then scattering as soon as the police makes a charge here. And the police here is in huge numbers. They totally outnumber any of those protesting groups. But yet there are more and more. So every time the police comes, they detain a few. Here are some more police officers coming through. They're pushing them onto these buses and taking them away.
3: भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै प्रदर्शन गरिएको हो। प्रदर्शनका कारण नयाँ दिल्ली र निजामुद्दिनबाट चल्ने सबै रेल सेवा बन्द भएका छन्। प्रदर्शन आसपासका क्षेत्रमा अस्थायी रूपमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ। आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। फोर्टहुड आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शङ्का व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिइरहेको बताउँदा रक्षा मन्त्रालयले योजना अनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ।
5: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they lived. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live streamed, I'm not going to be watching.
3: 2009 13 जना आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा पूर्व सैनिक मनोविद निदाल हसनलाई अदालतले दोषी ठहर गरेको थियो। अस्ट्रेलियाका अलराउन्डर विल वशिष्टो नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करण खेल्न आउनुहुने भएको छ। वशिष्ठ काठमाडौँ गोर्खासबाट खेल्ने सो क्लबले जानकारी दिएको छ। वशिष्ठले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेल्नुभएको थियो। सन् 2012 अस्ट्रेलियाको यु 19 टोलीको कप्तानी गरेका उहाँले सोही वर्षको यु 19 विश्वकप खेल्नुभएको थियो। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: पर्दैन,
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति सारे गाली गरेको
1: किन गराउँछ नि बुढा।
2: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले,
1: होइन मैले किनिदिएको,
2: कहाँ हुन्छ मैले किनिदिएको,
1: मैले हो
3: रहेछ।
4: मुर्दारहरू जहिले नि
3: जिस्किरहेको छ मलाई, के हो के हो, केही पनि होइन, जानेर हिँड्न तिमी।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: थादिङको गजुरी नजिक गलौदीमा भाषिएको पृथ्वीराज मार्ग ट्र्याक खोल्ने प्रयास साँझ पनि जारी राखिएको छ। सड़कको भित्ता खण्ड 9 मसिन र 9 ट्रिपर परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले उल्लेख गरेको छ। तर खोल्ने अपेक्षा गरिएको साँझसम्म सड़कमा आवागमन नियमित हुन सकेको छैन। यसअघि सो सड़क नजिकै वैकल्पिक सड़क मर्मत गरी साना तथा हलुका सवारी साधन सञ्चालनमा ल्याइएको जनाइएको छ। घाटपेसीदेखि गलौदीसम्म 1 किलोमिटर वैकल्पिक सड़क मर्मत गरिएको छ। सो सडकबाट 6 चक्केसम्मका सवारी साधन आवतजावत गराइएको छ। कङ्ग्रेस नियमित महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ। सभापति, वरिष्ठ उपसभापति र सभापति निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य उपसभापति र पदाधिकारीको मतगणना भइरहेको छ। तर नियमअनुसार अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्। आगामी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा पुगेका छन्। कार्यक्रममा महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोरेलाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ।
4: अनि मैले यसो विचार गरेँ, बिपी कोइरालाले यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि 2-3 कुरा रहेछ। एउटा विश्वास, आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो। राजनीति भनेको एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु।
3: अर्का नेता प्रकाश मान सिंहले रुख चिन्न आफूहरूले पाउने आधार रहेको जिकिर गर्नुभएको छ।
5: बोर्डले पनि यो चाहिँ अब फेरि नजिर पनि कस्तो छ भन्दाखेरि मलाई याद छ, यो चाहिँ 1969 पार्टी ब्रेक हुँदाखेरि मुद्दा चाहिँ यो चाहिँ रुख चिन्नको लागि त कोर्टमा गएको, कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर।
3: सर्वोच्च अदालतले बैंकिङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश दिएको छ। परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो। अधिवक्ता सरिता अधिकारीको रेटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश दिएको छ। नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रेटमा उल्लेख गरिएको थियो। काठमाडौँको गङ्गौबा नयाँ बसभागमा दसैँ मान्न जाने यात्रीलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण गर्नुका साथै झाडा पखलाको औषधि वितरण गरेको हो। महानगर प्रहरी बल नयाँ बसभागका प्रमुख एसपी प्रकाश पण्डितले दसैँभरि सेवा दिने बताउनु भएको छ। नयाँ बसभाग सञ्चालन गरेको लोच्छे बहुद्देश्य प्रणालीका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसभागमा घर जाने यात्रीको संख्या बढेको बताउनु भएको छ। अरू समयमा प्रत्येक दिन 5-6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल 53 संख्या बढेको छ। नचिङ्गिदो चाडपर्वलाई लक्षित गरी 13 थुममा सप्ताहव्यापी सरसफाई अभियान सुरु गरिएको छ। बबिता राईको रिपोर्ट।
6: गृह मन्त्रालयको परिपत्र अनुसार असोज 22 गतेदेखि 28 गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत सदरमुकाम म्याङलुङ स्थित म्याङलुङ देवी मन्दिर परिसर सरसफाई गरिएको छ। अभियान असोज 28 गतेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी अशोक काफ्लेले बताउनुभयो।
7: सार्वजनिक स्थलहरूमा बस पार्क, मठ मन्दिर अथवा धार्मिक सांस्कृतिक स्थलहरू, तुडी खेल लगायतका यी स्थानहरूमा सरसफाई सप्ताह मनाउने चाहिँ मार्गदर्शन प्राप्त भयो।
6: जिल्ला स्थित मठ मन्दिर, विद्यालय, सरकारी तथा गैर सरकारी कार्यालयका परिसर र अन्य सार्वजनिक स्थलमा समेत सरसफाई गर्न स्थानीय तहहरूलाई परिपत्र गरिसकिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो।
7: सबै स्थानीय तहहरूलाई पनि हामीले सरसफाई आफ्नो परिसरमा गर्ने र जनचेतना फैलाउने, विद्यालयहरूमा पनि जनचेतना फैलाउने गरी निर्देशन परिपत्र जारी गरेका छौँ।
3: भक्तपुरमा नेपालको राष्ट्रिय खेल भलिबलको स्वर्ण जयन्ती मनाइएको छ। भक्तपुर नगरपालिकाले भक्तपुर दरबार क्षेत्रमा भलिबल सङ्घ स्थापनाको 50 वर्ष पुगेको अवसरमा समारोह गरेको हो। नगर प्रमुख सुनिल प्रजापति।
8: नगरपालिकाले नियमित रूपमा भलिबल खेललाई अरू खेल जस्तै प्रशिक्षण दिँदै आइरहेको छ र यहाँका हरेक युवाहरूलाई कुनै न कुनै खेलमा सहभागिता जनाउनु पर्छ भनेर धेरै खेलहरूको हामीले प्रशिक्षण दिने क्रममा भलिबल खेललाई अझ विस्तार गर्नुपर्छ, व्यापक बनाउनु पर्छ भन्दै विद्यालय कलेजतर्फ पनि हामीले प्रशिक्षकहरू राख्दै क्रमशः धेरै विद्यार्थीहरूलाई सहभागी गराउने कोसिस गरिरहेका छौँ।
3: सरकारले विक्रम सम्बत 2074 जेठ 8 गते भलिबल खेललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૌમ્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसाय महासङ्घले जनाएको छ. दशैंका मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण सो संख्या दोब्बर हुन सक्ने व्यवसायको अनुमान छ. महासङ्घका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही:
4: यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासङ्घको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो. सबै क्यान्सल भए. आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ. अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारू होला, त्यो भएपछि बल्ल केही थाहा होला.
3: अब यो अहिले जुन रोकिएको सङ्ख्या छ, यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
4: छैन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट. है, मैले कुरा गर्दैछु पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट. काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्. अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ. अब यो अड्कलले अलिकति दसैँमा यसै भन्न नसकेला जस्तो छ. सरकारको तदारूप देखायो भने हुने भयो, जतिखेर पर्यो त्यतिखेर मात्रै वैकल्पिक रूप भनेर पनि साध्य भएन. अब पूर्वाधार तयार गर्न पर्यो, प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन. सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस पुर्याउन सकेन भने गाह्रो छ.
3: अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ, त्यसबाहेक बाटोमा अड्किएका यात्रु चालक दलका सदस्यहरू उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ?
4: दुःख त अब बाटोमा भएका चाहिँ सानोतिनो होटल भएको ठाउँमा अलिअलि चाहिँ गुजारा चलायो होला, नत्र भने अरू त अब भोकै बसे होला. अब सरकारले चाहिँ अब चौचो बाँड्नु पर्ने होला, पानी बाँड्नु पर्ने होला, अब बाँड्दैनन् होला.
3: धादिङको कजुरी नजिक गलौतीमा भासिएको पृथ्वी राजमार्ग ट्र्याक खोल्ने प्रयास साँझ पनि जारी राखिएको छ. सडकको भित्ता खण्ड 9 मसिन र 9 ट्रिपर परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले उल्लेख गरेको छ. तर खोल्ने अनुमान गरिएको साँझसम्म सडकमा आवागमन नियमित हुन सकेको छैन. यसअघि सो सडक नजिकै वैकल्पिक सडक मर्मत गरी साना तथा हलुका सवारी साधन सञ्चालनमा ल्याइएको जनाइएको छ. बाढीको 1.5 महिनापछि पनि रसुवासम्म पुग्न कठिन रहेको भन्दै प्रभावित ठाउँमा अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसङ्घीय बालकोष युनिसेफले दिएको छ. युनिसेफका प्रवक्ता जेम्स एल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ.
5: We will keep returning to the same valleys after the next flood and after the next landslide and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific and around the world.
3: भोटेकोशी बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्. 1,400 जनाको शव भेटिएको छ. काङ्ग्रेस नियमित महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ. सभापति, वरिष्ठ उपसभापति र उपसभापति निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य पदाधिकारीको मतगणना हुँदैछ. तर पछिल्लो समय मतपेटिकामा सिल नभेटिएपछि केही विवाद भएको भनिएको छ. काङ्ग्रेसको सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ.
6: विक्रमसम्म 2046 जनआन्दोलनका बेला 9 कक्षा पढ्दै गर्दा आन्दोलनमा होमिनुभएका थापा झन्नै 4 दशकपछि काँग्रेसको नेतृत्वमा पुग्नु भएको छ. नवनिर्वाचित सभापति थापाले 2046 बाल काँग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा शुरू गर्नुभएको थियो. विक्रमसम्म 2048 नेपाल विद्यार्थी संघ काठमाडौँ वडा नम्बर 33 सचिव बन्नुभएका उहाँ 2051 त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, 1953 सालमा सचिव र 2055 सालमा सभापति निर्वाचित हुनुभएको थियो। विक्रम सम्बत 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा 2057 सालमा नेभी संघको केन्द्रीय उपाध्यक्ष र 2059 सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याउनु भएको थियो। विक्रम सम्बत 2061 राजाको प्रत्यक्ष शासन विरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दा समेत लागेको थियो। 2062-63 जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो। विक्रम सम्बत 2064 संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बाल अधिकार, नागरिकता र ऊर्जा सुरक्षा लगायतका विषयमा सक्रिय रहनु भएको थियो। विक्रम सम्बत 2070 काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याउनु भयो। 2071 कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नु भएको थियो। 2073 स्वास्थ्य मन्त्री बन्नुभएका थापाले आफ्नो 9 महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो। 2074 र 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनु भएको थियो। 2078 भएको काँग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आउनु भएको थियो। गत वर्षको भदौ 23 र 24 भएको जेएनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनु पर्छ भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत चयन हुनुभएको थियो। थापाले 9 महिनापछि पार्टीको 15 महाधिवेशन गरेर पुनः सभापतिमा निर्वाचित हुनुभएको हो।
3: तर यता नियमअनुसार अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्। आगामी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा पुगेका थिए। कार्यक्रममा महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोरेलाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ।
2: अनि मैले यसो विचार गरेँ, बिपी कोइरालाले यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि दुई तिनवटा कुरा रहेछ। एउटा विश्वास, आफ्नो आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो। राजनीति भनेको एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु।
3: अर्का नेता प्रकाश मान सिंहले रोग चिन्ह आफूहरूले पाउने आधार रहेको जिकिर गर्नुभएको छ।
7: भोटले पनि यो चाहिँ अब फेरि नजिर पनि कस्तो छ भन्दाखेरि मलाई याद छ, यो चाहिँ 1970 पार्टी ब्रेक हुँदाखेरि मुद्दा चाहिँ यो चाहिँ रोग चिन्हको लागि त कोर्टमा गएको थियो। कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर
3: एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश कमिटीले गरेको कार्यक्रममा पोखरेलले प्रशासनलाई कानून अनुसार चल्न नदिई आदेश पालकका रूपमा सीमित गर्न खोजिएको आरोप लगाउनु भएको हो। कानून कार्यान्वयन गर्ने कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक निर्देशन पालना गर्न दबाव दिएको उहाँको भनाइ छ। सरकारले निजामती कर्मचारीको अवकाश उमेर 55 कायम गर्ने गरी कानूनको मस्यौदा अघि बढाएर अन्यल सृजना गरेको समेत उहाँले बताउनु भएको छ। अब खबर फटाफट।
6: जोखिमपूर्ण सडक छिचल्दै अप्पर मुस्ताङका भेडा च्याङडा बजार झार्न थालियो। 7 पैदलपछि म्याग्दी आइपुगे भेडाका बथान, ज्यानको बाजी राखेर यात्रा गर्नु परेको व्यवसायीको गुनासो। भुटेको सिबाडीमा प्रभावित 584 बाल बालिका मध्ये 269 अभिभावक गुमाएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्याङ्क। बाबुआमा दुवै गुमाएका 41 बाल बालिका उच्च जोखिममा, तत्काल कानूनी संरक्षण, मनोसामाजिक परामर्श र दीर्घकालीन हेरचाह आवश्यक रहेको प्रतिवेदन सार्वजनिक। खोटाङमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक संवाद अभियान शुरू। रावाबेसी गाउँपालिकाबाट शुरू गरिएको अभियान जिल्लाका 10 स्थानीय तहमा पुर्याइने।
3: 18 काठमाडौँ म्याराथनमा बिजिएनमा सेवारत बहालवाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्। नेपाल सिग्नल ट्रुपका कोर्पोरेट साई रोकाको संयोजनमा सहभागी दुईजना सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्। हाफ म्याराथनको मास्टर 40+ डब्लुओटू गादी शेर्पा र महिला हाफ म्याराथन मास्टर 40+ शारदा राई पहिलो हुनुभएको हो। डब्लुओटू शेर्पाले निर्धारित दूरी 1:26:46 सक्नु भएको छ। एनआरएस स्पोर्ट्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा फुल म्याराथन हाफ म्याराथन र 10 किलोमिटर दौड गरिएका थिए। खबर

0: तुम्हारे छो छो छो छो ओहो गर्मुटे घरेर ओहो
1: गोपाले पर्यो होला
0: लाठी
1: खाडा खाडा ल्याउँ पुरा।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौन्ती क्षेत्रमा दुईतर्फी यातायात सञ्चालनका लागि भोलि साँझसम्म पर्खनुपर्ने भएको छ। सडक विभागका महानिर्देशकको सचिवालयले हालसम्म सडक पूर्ण रूपमा अवरुद्ध रहेको भन्दै आज रातिबाट एकतर्फी खुलाइने जनाएको छ। अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग खनिँदैछ। दुईतर्फी सडक सञ्चालनका लागि भोलि बिहान 7 बजेबाट विस्तारको काम गरिनेछ। कंग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पदाधिकारीको मतगणनामा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ। कतिपय सञ्चार माध्यममा मतपेटिका सिल नरहेको खबर आएको भन्दै उहाँले सबै पदाधिकारी उम्मेद्वारले आपत्ति नजनाएको भन्दै विवाद नरहेको बताउनु भएको छ।
4: निर्वाचन यत्रो अधिवेशन भइसकेर प्रक्रिया सबै भएर अलिकति कन्फ्युजन बाहिर गएछ। मतपेटिका धेरै हो भन्ने, कम हो भन्ने, सिल तोडियो भन्ने, मुचुल्का छैन भन्ने, तर यो सबै उम्मेद्वार साथीहरूसहित मुचुल्का हेर्दा मुचुल्का छ। सत्य तथ्य गइदियो, सबै उम्मेद्वार साथीहरू पनि यहाँ हुनुहुन्छ, निर्वाचन हामीहरू अफिसका जिम्मेवारीमा रहेका साथीहरू पनि छौँ। यही बताउन आएको, तपाईँहरू अझै नजिकबाट खिच्न चाहनुहुन्छ अझै क्यामेरा लिएर ल नजिकबाट सिलको खिच्नुहोस्, त्यसपछि तपाईँहरू गएपछि हामी जोडाउन सुरु गर्छौँ ल।
3: कंग्रेसले सभापति पदको मतगणना सकेर गगन कुमार थापालाई निर्वाचित गरिसकेको छ। वरिष्ठ उपसभापति शर्मा र उपसभापतिमा पुष्प भूषाल निर्विरोध भइसक्नु भएको छ। कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नछाड्ने अठोट व्यक्त गर्नुभएको छ। निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो।
5: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको यो देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ। यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न, कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ। न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ।
3: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता उहाँको छ।
5: तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौँ मानिसहरू जसले वर्षौँसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ। ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेसको घर, नेपाली कङ्ग्रेसको परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ।
3: प्रतिस्पर्धी श्यामकृष्ण खड्कीलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको छ। खड्कीले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6584 मत पाउनुभएको छ। धौलागिरी हिमालको चालु सरद्यामको आरोहण फेरि सुरु भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै फर्किएर आधार शिविर पुगेका हुन्। विश्वको 7,8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। डोरीटाङ्ने टोली क्याम्प 2 भन्दा 400 मिटर माथि पुगेको 7 समेत ट्रेकका प्रबन्ध निर्देशक थानेश्वर गुराकाईले बताउनु भएको छ। असोट 8 देखि 11 गतेसम्म अविरल वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि 14 पर्वत रहेको टोली आरोहण स्थगित गरी फर्किएको थियो। शरद्याममा धौलागिरी चढ्नका लागि 4 समूहका 26 पुरुष र 10 महिला गरी 36 जनाले अनुमति लिएका छन्। रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भत्सर्न गर्नुभएको छ। रुसले अमेरिका र अन्य देशमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाएको थियो। रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ। इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ। आगामी महिना हुने मध्यावधि चुनाव अघि ट्रम्पको कदम सिनेटमै आलोचित बनेको छ। व्हाइट हाउस संवाददाता केली मेयर्स:
6: Many of these senators have been working on Russian sanctions, and this would mean a lifting of those sanctions to then work with Russia and use this fuel. But then the quantities are really quite small to make a meaningful impact that the president's looking for, especially ahead of the midterms when Americans are paying quite a bit for diesel at the moment, and that's definitely has frustrated those voters.
3: बेलायतले भने रुसमाथिको प्रतिबन्धमा थप कडाई गरिने बताएको छ। वक्तव्य प्रकाशित गर्दै बेलायत सरकारले युक्रेनलाई चाहिने फौजी तथा आर्थिक सहायता सुनिश्चित गर्दै रुसलाई एक्लाउन अन्तर्राष्ट्रिय साझेदारी गरिएको जनाएको छ। अस्ट्रेलियाका अलराउन्डर विल वशिष्ठले नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करण खेल्नुहुने भएको छ। वशिष्ठ काठमाडौँको खासबाट खेल्ने सो क्लबले जानकारी दिएको छ। वशिष्ठले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेल्नु भएको थियो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलखान रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीडितहरूमाथि दुर्व्यवहार र विभेद भइरहेको भन्दै सचेत बनाएको छ मानसिक रोगीले भोगेको पीडाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ आयोगका प्रवक्ता श्यामबाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवाकोमा पहुँच अभाव सामाजिक लाञ्छना आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ आयोगका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तिनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यानाकर्षण गराएको हो पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौदी क्षेत्रमा दुईतर्फे यातायात सञ्चालनका लागि भोलि साँझसम्म पर्खनुपर्ने भएको छ सडक विभागका महानिर्देशकको सचिवालयले हालसम्म सडक पूर्ण रूपमा अवरुद्ध रहेको भन्दै आज रातिबाट एकतर्फी खोलाइने जनाएको छ अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग खनिँदैछ बाटो खन्ने ठाउँमा स्थानीय दिपेन्द्र तामाङ हेर्न जानुभएको छ
4: खुलाउन नसकेसम्म चाहिँ दिन रात नभनी चाहिँ काम गर्ने राति जति बजेसम्म हुन्छ नखुलेसम्म रातैभरि अझ भ्यायो भने भोलि बिहान भनेर भन्नुभएको
3: दुईतर्फी सडक सञ्चालनका लागि भोलि बिहान 7 विस्तारको काम गरिनेछ पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले जनाएको छ दशैंका मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण सो संख्या दुब्बर हुन सक्ने व्यवसायको अनुमान छ महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही
5: अब यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासंघको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो सबै क्यान्सल भए आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ अड्कल गर्न सकिन्छ अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ अब भोलिबाट चाहिँ सुचारू होला त्यो भएपछि बल्ल के थाहा होला
3: अब यो अहिले जुन रोकिएको सङ्ख्या छ यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ
5: होइन बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट है मैले कुरा गर्दैछु पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 काठमाडौँबाट 23 लिने भन्ने कुरा हो 23 लिने भन्ने कुरा अलिअलि गइरहेका छन् अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ अब यो अड्कलले अलिक दसैँमा यसै भन्न नसकेला जस्तो छ यसमा सरकारको तदारूप देखायो भने हुने भयो जतिखेर पऱ्यो त्यतिखेर मात्रै वैकल्पिक रूट भनेर पनि साध्य भएन अब पूर्वाधार तयार गर्नु पर्यो प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस् पुर्याउन सकेन भने गाह्रो छ अहिले
3: अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ त्यसबाहेक बाटोमा अड्किएका यात्रु चालक दलका सदस्यहरू उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ
5: दुःख त अब बाटोमा भएका कहीँ सानोतिनो होटल भएको ठाउँमा अलिअलि चाहिँ गुजारा चलायो होला नत्र भने अरू त अब भोकेपछि होला अब सरकारले चाहिँ अब चर्चा बाँड्नु पर्ने होला पानी बाँड्नु पर्ने होला अब बाँड्दैनन् होला
3: फोर्टहुड आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शङ्का व्यक्त गर्नुभएको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिएको बताउँदा रक्षा मन्त्रालयले योजनाअनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ
6: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they live. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live streamed, I'm not going to be watching.
3: अठारौँ काठमाडौँ म्याराथनमा विजयनमा सेवारत बालबाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्। नेपाल सिग्नल ट्रुपका कोर्पोरल साई रोकाको संयोजनमा सहभागी दुईजना सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्। हाफ म्याराथनको मास्टर 40+ WO2 गाँधी शेर्पा र महिला हाफ म्याराथन मास्टर 40+ शारदा राई पहिलो हुनुभएको छ। खबरले नमस्कार।
0: BFBS, Gorkha Radio.

0: होती है। BFBS गोरखा रेडियो हो, BFBS गोरखा रेडियो,
1: सैन्य समुदाय मा
0: बिलाइन भरी,
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो,
1: गोरखा रेडियो।
3: गलौतीमा सडक भाँसिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको छ। राजमार्ग अन्तर्गत धादिङको गलौतीमा त्रिशुली नदीको कटान हुँदा सडक भाँसिएको थियो। भाँसिएको क्षेत्रमा 160 मिटर सडकको भित्तातिर कटिङ गरी यातायात सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी गराउनु भएको हो। सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा यातायात सुचारू भएको छ। काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पदाधिकारीको मतगणनामा कुनै समस्या नरहेको स्पष्ट पार्नु भएको छ। कतिपय सञ्चार माध्यममा मतपेटिका सिल नरहेको खबर आएको भन्दै उहाँले सबै पदाधिकारी उम्मेद्वारले आपत्ति नजनाएको भन्दै विवाद नरहेको बताउनु भएको हो।
4: निर्वाचन यत्रो अधिवेशन भइसकेर प्रक्रिया सबै भएर अलिकति कन्फ्युजन बाहिर गएछ। मतपेटिका धेरै हो भन्ने, कम हो भन्ने, सिल तोडियो भन्ने, मुचुल्का छैन भन्ने, तर यो सबै उम्मेद्वार साथीहरूसहित मुचुल्का हेर्दा मुचुल्का छ। सत्य तथ्य गइयो, सबै उम्मेद्वार साथीहरू पनि यहाँ हुनुहुन्छ। निर्वाचन हामीहरू अफिसका जिम्मेवारीमा रहेका साथीहरू पनि छौँ। यही बताउन आएको, तपाईँहरू अझै नजिकबाट खिच्न चाहनुहुन्छ, अझै क्यामेरा लिएर ल नजिकबाट सिलको खिच्नुहोस्, त्यसपछि तपाईँहरू गएपछि हामी जोडाउन सुरु गर्छौँ ल।
3: काँग्रेसले सभापति पदको मतगणना सकेर गगन कुमार थापालाई निर्वाचित गरिसकेको छ।
5: विक्रमसम्म 2046 जनआन्दोलनका बेला नौ कक्षा पढ्दै गर्दा आन्दोलनमा होमिनुभएका थापा झन्नै 4 दशकपछि काँग्रेसको नेतृत्वमा पुग्नु भएको छ। नवनिर्वाचित सभापति थापाले 2046 बाल काँग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा शुरू गर्नुभएको थियो। विक्रमसम्म 2048 नेपाल विद्यार्थी संघ काठमाडौँ वडा नम्बर 33 सचिव बन्नुभएका उहाँ 2051 त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, 2053 सचिव र 2055 सभापति निर्वाचित हुनुभएको थियो। विक्रमसम्म 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा 2057 नेभीसंघको केन्द्रीय उपाध्यक्ष र 2059 महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याउनु भएको थियो। विक्रमसम्म 2061 राजाको प्रत्यक्ष शासन विरूद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दा समेत लागेको थियो। 2062-63 जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो। विक्रमसम्म 2064 संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बाल अधिकार, नागरिकता र ऊर्जा सुरक्षा लगायतका विषयमा सक्रिय रहनु भएको थियो। विक्रमसम्म 2070 काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याउनु भयो। 2071 कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नु भएको थियो। 2073 स्वास्थ्य मन्त्री बन्नुभएका थापाले आफ्नो 9 महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो। 2074 र 2079 निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनु भएको थियो। 2078 भएको काँग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आउनु भएको थियो। गत वर्षको भदौ 23 र 24 भएको जेएनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्छ भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत चयन हुनुभएको थियो। थापाले 9 महिनापछि पार्टीको 15 महाधिवेशन गरेर पुनः सभापतिमा निर्वाचित हुनुभएको हो।
3: पार्टीको 1.5 महिनापछि पनि रसुवासम्म पुग्न कठिन रहेको भन्दै प्रभावित ठाउँ अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसंघीय बालकोष युनिसेफले दिएको छ। युनिसेफका प्रवक्ता जेम्स एल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ।
2: We will keep returning to the same valleys after the next flood and after the next landslide, and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific, and around the world.
3: बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्. 1,400 जनाको शव भेटिएको छ. अहिलेसम्मका खबर यति नै.

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा।

0: SBS गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर
2: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन दिनुभएको छ. भर्चुअल माध्यम मार्फत सम्बोधन गर्दै उहाँले चाडपर्वलाई लक्षित गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको हो. चाडपर्वका बेला हुन सक्ने चोरी लुटपाट लगायत आपराधिक गतिविधि नियन्त्रण गर्न उच्च सतर्कताका साथ काम गर्नुपर्ने उहाँको भनाइ छ. आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि योजना बनाएर स्थानीय तह र सरोकारवाला निकायसँग सहकारी गर्न उहाँले निर्देशन दिनुभएको हो. यस्तै सीमानाखामा हुन सक्ने आपराधिक गतिविधि र तस्करी नियन्त्रण तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न उहाँको आग्रह छ. कार्कीले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील हुन आग्रह गर्नुभएको छ. राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीड़ितहरूमाथि दुर्व्यवहार र विभेद भइरहेको भन्दै सचेत बनाएको छ.
5: मानसिक रोगीले भोगेको पीड़ाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ. आयोगका प्रवक्ता श्यामबाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवाकोमा पहुँच अभाव, सामाजिक लाञ्छना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ. आयोगका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ. मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ. आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ. हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यानाकर्षण गराएको हो.
4: नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नछाड्ने अठोट व्यक्त गर्नुभएको छ. निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो.
6: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो. त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला. यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्ने छ र यो पार्टीको यो देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ. यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न. कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ. न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ.
4: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता उहाँको छ.
6: तर जो साथीहरू नेपाली कङ्ग्रेस पार्टीमा हुनुहुन्थ्यो, पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भइन्, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौँ मानिसहरू जसले वर्षौँसम्म काङ्ग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौँ. ती साथीहरूलाई नेपाली काङ्ग्रेसको कार्यालय, नेपाली कङ्ग्रेस घर, नेपाली कङ्ग्रेस परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौँ.
4: प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको हो. खड्गीले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6584 मत पाउनु भएको छ. खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले एक वर्षमा 4.5 लाख बढीको अखाद्य सामग्री जफत गरी नष्ट गरेको छ. अब खबर फटाफट.
7: जोखिमपूर्ण सड़क छिचल्दै अप्पर मुस्ताङका भेडा च्याङडा बजार झार्न थालियो. 7 दिनको पैदलपछि म्याग्दी आइपुगे भेडाका बथान, ज्यानको बाजी राखेर यात्रा गर्नु परेको व्यवसायीको गुनासो. भुटेको सिबाडीमा प्रभावित 584 बाल बालिका मध्ये 269 अभिभावक गुमाएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्याङ्क. बाबुआमा दुवै गुमाएका 41 बाल बालिका उच्च जोखिममा. तत्काल कानूनी संरक्षण, मनोसामाजिक परामर्श र दीर्घकालीन हेरचाह आवश्यक रहेको प्रतिवेदन सार्वजनिक. खोटाङमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक संवाद अभियान शुरू. रावाबेसी गाउँपालिकाबाट शुरू गरिएको अभियान जिल्लाका 10 स्थानीय तहमा पुर्याइने. कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा व्यावसायिक बेसार खेती. कृषि ज्ञान केन्द्रद्वारा 50% अनुदानमा बिउ वितरण. गत वर्षदेखि बेसार भारत जान रोकिएपछि किसानलाई बजारको चिन्ता. 38 वटा चिया उद्योग रहेको झापामा चियाको परीक्षण प्रयोगशाला खोल्न पहल। चियाको गुणस्तर परीक्षण सुधारमा सहयोग पुग्ने विश्वास। 10,500 हेक्टरमा चिया खेती। जिल्ला निर्वाचन कार्यालय काभ्रेद्वारा मतदाता नामावली अध्यावधिक 2,602 मतदाताको नाम हटाइयो। र आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष अर्थात् 16 श्राद्ध सकियो। आजबाट दुर्गा पक्ष अर्थात् दशैं शुरू।
4: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: काङ्ग्रेस नियमित महाधिवेशन मार्फत नेतृत्व चयनको अन्तिम चरणमा पुगेको छ. सभापति, वरिष्ठ उपसभापति र उपसभापति निर्वाचित गरिसकेको पार्टीको जारी महाधिवेशनमा अन्य पदाधिकारीको मतगणना भइरहेको छ. तर अधिकांश कार्यकर्ताको हस्ताक्षर अनुसार गरिएको विशेष महाधिवेशन र अदालतका आदेशमा चित्त नबुझाएका नेताहरूले भने जारी महाधिवेशनको आलोचना गरेका छन्. आगामी मंगिरमा महाधिवेशन गर्ने तयारीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू आफ्नो पक्षको काठमाडौँ जिल्ला, प्रदेश तथा क्षेत्रीय अधिवेशनमा पुगेका थिए. महाधिवेशन संयोजक डाक्टर शशाङ्क कोइरालाले आफूहरू सत्यको पक्षमा लागेको दावी गर्नुभएको छ.
4: अनि मैले यसो विचार गरेँ, बिपी कोइराला यत्रो वर्षसम्म यत्रो कठिन कसरी गर्नुभयो भन्दाखेरि दुई तिनवटा कुरा रहेछ. एउटा विश्वास, आफ्नो आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनु पर्यो. राजनीति भनेको राज एउटा यस्तो नीति हो जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनु पर्यो कि म यो गर्छु.
3: अर्का नेता प्रकाशमान सिंहले रुख चिन्ह आफूहरूले पाउनुपर्ने आधार रहेको जिकिर गर्नुभएको छ.
5: बोर्डले पनि यो चाहिँ अब फेरि नजिक पनि कस्तो छ भन्दाखेरि मलाई याद छ यो चाहिँ 1969 पार्टी ब्रेक हुँदाखेरि मुद्दा चाहिँ यो चाहिँ रुख चिन्हको लागि त कोर्टमा गएको थियो. कोर्टले चाहिँ के गर्यो भने सिटिङ प्रेसिडेन्ट जो छ त्यसैलाई दिने भनेर.
3: काङ्ग्रेसको पदाधिकारीको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ. गएको साँझ 7:30 बजे निर्वाचन समितिले मतगणना सुरु गरेको थियो. विभिन्न 14 कोठामा मतगणना भइरहेको छ. पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ. दशैंका मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण यो संख्या दोब्बर हुन सक्ने व्यवसायीको अनुमान छ. महासंघका वरिष्ठ उपाध्यक्ष यन कुमार शाही,
6: यस्तो बुकिङ हिजो चाहिँ लगभग अब हाम्रो महासंघको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो. सबै क्यान्सल भए. आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ. अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारू होला. यो भएपछि बल्ल के थाहा होला.
7: अब यो अहिले जुन रोकिएको संख्या छ यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
6: छैन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट. है मैले कुरा गर्दैछु, पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ. 18 गतेबाट काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो. 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्. अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ. अब यो अड्कलले अहिलेको दसैँमा यसै भन्न नसकेला जस्तो छ. यसमा सरकारको तदारूप देखायो भने हुने भयो, जतिखेर पऱ्यो त्यतिखेर मात्रै वैकल्पिक रूप भनेर पनि साध्य भएन. अब पूर्वाधार तयार गर्नु पर्यो, प्रकृतिसम्म कोही चाहिँ जुझ्न सक्ने कुरा पनि भएन. सरकारले यो कुरामा चाहिँ अलिकति ठाउँ ठाउँमा हेरेर अलिकति बेलैमा चाहिँ होस् पुर्याउन सकेन भने गाह्रो छ.
7: अब अहिले जुन सडक खुलाउन प्रयास भइरहेको पनि देखिन्छ, त्यसबाहेक बाटोमा अड्किएका यात्रु, चालक दलका सदस्यहरू, उहाँहरूलाई चाहिँ समाधानको लागि के प्रयास भएको देखिन्छ?
6: दुःख त अब बाटोमा भएका कहीँ सानोतिनो होटल भगटामा अलिअलि चाहिँ गुजारा चलायो होला, नत्र भने अरू त अब भोकै बसे होला. अब सरकारले चाहिँ अब चर्च बाँड्नु पर्ने होला, पानी बाँड्नु पर्ने होला, अब बाँड्दैनन् होला.
3: महाकाली नदीमा खसेका सशस्त्र प्रहरी बलका एकजना सहायक निरीक्षक बेपत्ता भएका छन्. कञ्चनपुरमा महाकाली नदीको बाढीले क्षति पुर्याएको झोलुङ्गी पुल आसपास आज दिउँसो 12:15 बजेतिर सशस्त्र प्रहरी बलका सहायक निरीक्षक सागरराज थारू नदीमा खसेर बेपत्ता हुनुभएको हो. बर्दियाको ठाकुरद्वारा 6 घर भई देवीस्थान गुल्म दोधारा चाँदनीमा कार्यरत थारू नेपाल टेलिकमको तार तान्ने क्रममा ढुङ्गाबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेक बहादुर रावतले जानकारी दिनुभएको छ। थारू सहितको टोली बाढीले क्षति पुर्याएको टेलिकमको तार तान्न खटिएको थियो। डीएसपी रावतका अनुसार बेपत्ता थारूले लाइफ ज्याकेट लगाए पनि डुबेर बेपत्ता हुनुभएको हो। असोजको मध्यतिर झोलुङ्गी पुलमा पुगेको क्षतिका कारण महेन्द्रनगरदेखि दुधारा चाँदनीसम्म विस्तार गरिएको, नेपाल टेलिकमको तार पनि चुडिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: रेडियो हो, BFBS गोरखा रेडियो, गोरखा रेडियो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो,
1: गोरखा रेडियो हो।
3: बाढीको डेढ महिनापछि पनि रसुवासम्म पुग्न कठिन रहेको भन्दै प्रभावित ठाउँ अहिले पनि युद्धग्रस्त क्षेत्र जस्तो रहेको चेतावनी राष्ट्रसंघीय बालकोष युनिसेफले दिएको छ। युनिसेफका प्रवक्ता जेम्स एल्डरले कार्बन उत्सर्जन घटाउन विश्वव्यापी पहल नभएमा हिमाली क्षेत्रका बालबालिका बढी प्रभावित हुने बताउनु भएको छ।
4: Unless the world acts to reduce climate risks, we will keep returning to the same valleys after the next flood and after the next landslide and yet again find children paying the highest price. This is true in Nepal, across Asia, across the Pacific and around the world.
3: बाढीमा परेका 5,300 मानिस अझै बेपत्ता छन्। 1,400 जनाको शव भेटिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने सम्बन्धमा स्वीकृति नदिएको स्पष्ट पारेको छ। विभिन्न सञ्चार माध्यममा इन्टरनेट सेवा शुल्क वृद्धि भएको भन्दै प्रकाशित समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले शुल्क बढाउने कुनै प्रस्ताव समेत नआएको जनाएको हो। प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकहरूबाट सेवा शुल्क वृद्धि गर्ने प्रस्ताव नआएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको उल्लेख छ। प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मनासिब हुनुपर्नेछ। सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणले तोकेको निर्देशिका अनुसार तयार पारी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले निजामती प्रशासनलाई कठपुतली बनाउन खोजेको आरोप लगाउनु भएको छ। एमाले बागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा पोखरेलले प्रशासनलाई कानून अनुसार चल्न नदी आदेश पालकका रूपमा सीमित गर्न खोजेको आरोप लगाउनु भएको हो। कानून कार्यान्वयन गर्ने कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक निर्देशन पालना गर्न दबाव दिएको उहाँको भनाइ छ। सरकारले निजामती कर्मचारीको अवकाश उमेर 55 वर्ष कायम गर्ने गरी कानूनको मस्यौदा अघि बढाएर अन्यल सिर्जना गरेको समेत उहाँको भनाइ छ। औसत आयु बढ़िरहेको अवस्थामा अवकाशको उमेर घटाउन नहुने पोखरेलको तर्क छ। नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टीका कुनै पनि सदस्यलाई अलपत्र नछाड्ने अठोट व्यक्त गर्नुभएको छ। निर्वाचित भएपछि पार्टी मुख्यालयमा पत्रकारहरूसँग सभापति थापाले पार्टीका सबै सदस्यको जिम्मेवारी स्पष्ट हुने बताउनु भएको हो।
5: पार्टीभित्रको प्रतिस्पर्धामा जित्नेले सबै कुरा पायो, हार्नेले सबै कुरा गुमायो भन्ने त्यो परिभाषालाई पनि हामीले बदल्ने हो। त्यसैले कोही साथीहरूले मन खिन्न नगर्नु होला। यत्रो ठुलो पार्टी छ, यति धेरै साथीहरूलाई जिम्मेवारी दिनुपर्नेछ र यो पार्टीको यो देशप्रतिको यत्रो ठुलो जिम्मेवारी छ। यहाँ कोही साथी जिम्मेवारी बिन रहनुहुन्न, कसैलाई पनि हामी सडकमा अलपत्र कोही साथीलाई छाड्दैनौँ। न्यायको आँखाले पनि सबैलाई हेर्छौँ, विवेकको आँखाले पनि हेर्छौँ, त्यो विश्वासको साथ हामीहरू रहन्छौँ।
3: केही वर्षदेखि पार्टीमा सक्रिय नरहेका व्यक्तिलाई फर्काउने प्रतिबद्धता उहाँको छ। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराएर थापा निर्वाचित हुनुभएको हो। खड्गीले 375 महाधिवेशन प्रतिनिधिको मत पाउँदा थापाले 6,584 मत पाउनु भएको छ। अब खबर फटाफट।
6: जोखिमपूर्ण सड़क छिचल्दै अप्पर मुस्ताङका भेडाच्याङ्डा बजार झार्न थालियो। 7 दिनको पैदलपछि म्याग्दी आइपुगे भेडाका बथान, ज्यानको बाजी राखेर यात्रा गर्नु परेको व्यवसायीको गुनासो। भुटेको सिबाडीमा प्रभावित 584 बाल बालिका मध्ये 269 अभिभावक गुमाएको राष्ट्रिय बाल अधिकार परिषदको तथ्याङ्क। बाबुआमा दुवै गुमाएका 41 बाल बालिका उच्च जोखिममा, तत्काल कानूनी संरक्षण, मनोसामाजिक परामर्श र दीर्घकालीन हेरचाह आवश्यक रहेको प्रतिवेदन सार्वजनिक। खोटाङमा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नागरिक संवाद अभियान शुरू। रावाबेसी गाउँपालिकाबाट शुरू गरिएको अभियान जिल्लाका 10 स्थानीय तहमा पुर्याइने। कञ्चनपुरको दोधारा चाँदानी क्षेत्रमा व्यावसायिक बेसार खेती, कृषि ज्ञान केन्द्रद्वारा 50% अनुदानमा बिउ वितरण। गत वर्षदेखि बेसार भारत जान रोकिएपछि किसानलाई बजारको चिन्ता। 38 चिया उद्योग रहेको झापामा चियाको परीक्षण प्रयोगशाला खोल्न पहल। चियाको गुणस्तर परीक्षण सुधारमा सहयोग पुग्ने विश्वास। 10,500 हेक्टरमा चिया खेती। जिल्ला निर्वाचन कार्यालय काभ्रेद्वारा मतदाता नामावली अध्यावधिक, 2,602 मतदाताको नाम हटाइयो। र आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष अर्थात सोह्र श्राद्ध सकियो। आजबाट दुर्गा पक्ष अर्थात दशैं शुरू, भोलि आइतबार घट स्थापना।
3: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुवालु भ्रमणपछि स्वदेश फर्कनु भएको छ. जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्री कोप लिडर्स इभेन्टमा सहभागी भई अस्ट्रेलिया समेत पुगेर खनाल फर्कनु भएको हो. कोप 31 का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापमान वृद्धिलाई 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य प्रतिको प्रतिबद्धता ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र सगरमाथादेखि समुद्रसम्म साझेदारीमा जोड दिनुभएको थियो. आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा कोप 31 आयोजना हुँदैछ. सर्वोच्च अदालतले ब्याङ्किङ सेवामा राष्ट्रिय परिचय पत्र वा नम्बर अनिवार्य नगर्न सरकारका नाममा बाध्यकारी परमादेश आदेश दिएको छ. परिचय पत्र वा नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातको आधारमा ब्याङ्किङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी भएको हो. अधिवक्ता सरिता अधिकारीको रिटमा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश दिएको हो. नयाँ व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको रिटमा उल्लेख गरिएको थियो. नेकपा एमाले 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ. पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले 6 महिला 6 पुरुष र अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका 1 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो. हिमालयका उपमहासचिव लेखराज भट्टका अनुसार महिला सदस्यतर्फ सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पङ्गेनी, सीता अधिकारी र डाक्टर पुष्पा केसी भण्डारी मनोनित हुनुभएको छ. काठमाडौँको गङ्गपु नयाँ बस पार्कमा दशैं मान्न जाने यात्रुलाई निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ. काठमाडौँ महानगर प्रहरी बलले रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरेको हो. महानगर प्रहरी बल नयाँ बस पार्कका प्रमुख एसपी प्रकाश पण्डितले दशैंभरि सेवा दिने बताउनु भएको छ. नयाँ बस पार्क सञ्चालन गरेको लोत्से बहुद्देश्य प्रालीका मानव संसाधन प्रमुख पंकज मल्लले नयाँ बस पार्कमा घर जाने यात्रु बढेको बताउनु भएको छ. अरू समयमा प्रत्येक दिन 5 देखि 6 हजार यात्रु काठमाडौँबाट बाहिर जाने गरेकामा हाल 13 वर्षसम्म संख्या बढेको छ. नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ. नेपाली सेनाको प्राविधिक टोलीले पुललाई रसुवा र नुवाकोटतर्फ टेकाएको छ. दशैंको घटस्थापना अघि नै बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी भएको सेनाले जनाएको थियो. भदौ 10 गतेको भोटेको सिबारीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सड़क सम्पर्क टुटेको थियो. फोरथुट आक्रमणकारीलाई गोली हानेर मृत्युदण्ड दिँदा प्रत्यक्ष प्रसारण गर्ने पेन्टागनको तयारी लागू हुनेमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शंका व्यक्त गर्नुभएको छ. राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष प्रसारणको अनुमति दिइरहेको बताउँदा रक्षा मन्त्रालयले योजना अनुसार नै काम गरिरहेको बताएका बेला भान्सको भनाइ आएको छ.
4: The people that he was meant to treat, the army soldiers that he was meant to treat for mental illness and other problems, he took them at their most vulnerable and gunned down these people where they lived. So whatever the controversy is about the method of the execution, I hope that people don't forget that this is a guy who brutally murdered a lot of innocent people. Now that said, I mean, look, if it's ultimately live streamed, I'm not going to be watching.
3: सन् 2009 13 जना आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा पूर्व सैनिक मनोविद निदाल हसनलाई अदालतले दोषी ठहर गरेको थियो. रुसको डिजल निर्यात प्रतिबन्धलाई अमेरिकाले खुकुलो बनाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भर्त्सना गर्नुभएको छ. रुसले अमेरिका र अन्य मुलुकमा डिजल निर्यात सजिलो हुने गरी प्रतिबन्ध खुकुलो बनाएको थियो. रुसलाई तेल निर्यात गर्न दिँदा युक्रेन युद्ध लम्बिने जेलेन्स्कीको भनाइ छ. इरानमा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा डिजलको मूल्य बढेको छ. आगामी महिना हुने मध्यावधि चुनावअघि ट्रम्पको कदम सिनेटमै आलोचित बनेको छ. व्हाइट हाउस संवाददाता Kelly Mayers.
5: Many of these senators have been working on Russian sanctions, and this would mean a lifting of those sanctions to then work with Russia and use this fuel But then the quantities are really quite small to make a meaningful impact that the president's looking for, especially ahead of the midterms when Americans are paying quite a bit for diesel at the moment. And that's definitely has frustrated those voters.
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: साउदी अरेबियाको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीहरूले मिसाइल आक्रमण गरेका छन्। आक्रमणमा कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। घाइतेको एकिन संख्याबारे खुलाइएको छैन। विमानस्थलमा एम्बुलेन्स उद्धारका लागि खटिएका छन्। इतिहाद र कतार एयरवेज दुवैले आज र भोलि सोमबारका उडानहरू रद्द गरेको बताएका छन्। बीबीसी संवाददाता निक जोन्सनले सबैलाई विमानस्थल प्रयोग नगर्न र टाढा रहन सचेत गराइएको जानकारी दिनुभएको छ।
4: Saudi's aviation service has said that it suspended all operations at Riyadh's main international airport. We've been looking at flight tracking websites and the skies over Riyadh appear to be empty at the moment. I'm just following a flight, actually, which left London Heathrow bound for Riyadh about 5.5 hours ago. It's due to land in Riyadh in about 50 minutes' time. You'd presume that, among other flights, will have to be diverted. This comes just a couple of days after an earlier strike at the airport killed a couple of pilots. And I think 5 people are in intensive care following this attack.
3: रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेपछि कञ्चनपुरको गड्डा चौकी नाकामा चहल पहल बढेको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन्। भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पंजाब लगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दशैं मनाउन घर फर्कन थालेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभएको छ। रावतले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाइएको जानकारी दिनुभएको छ। यात्रुको चाप बढेपछि जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। भारतबाट आउनेहरूमा विभिन्न रोग संक्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। नाकामा भारतबाट फर्किनेहरूको डेंगू नाकामा भारतबाट फर्किनेहरूको डेंगी, मलेरिया, एचआईभी लगायत 6 प्रकारका रोगको जाँच भइरहेको कार्यालयको भनाई छ। कास्की पोखराको बेगनासताल किनारमा बेगनास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ। उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागि हो। आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड़ दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएशन लेखनाथले जनाएको छ। महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, व्यापारिक मेला, सांगीतिक प्रस्तुति, पप कन्सर्ट, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी गरिने एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले जानकारी दिनुभएको छ। बेगनासताल माछाको विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्राइएका बाह्य प्रजातिका माछा समेत पाइन्छ। यसअघिको एक अध्ययनमा बेगनासतालमा 17 प्रजातिका माछा पाइने अभिलेख गरिएको थियो। तीमध्ये 11 स्वदेशी र 6 बाह्य प्रजातिका थिए। सहर, कत्ले, चचुने, फगेटा, पोथी लगायत अन्य साना प्रजातिका स्वदेशी माछा पाइने अध्ययनले देखाएको छ। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्प जस्ता माछा पर्छन्। राष्ट्रिय मानवाधिकार आयोगले नेपालमा मानसिक रोग पीडितहरूमाथि दुर्व्यवहार र विभेद भइरहेको भन्दै सचेत गराएको छ।
5: मानसिक रोगले भोगेको पीडाप्रतिको व्यवस्थाका कारण उनीहरूको अधिकार संरक्षण हुन नसकेको आयोगको भनाइ छ। आयोगका प्रवक्ता श्याम बाबु काफ्लेले अनुगमनका क्रममा मानसिक स्वास्थ्य सेवाकोमा पहुँच अभाव, सामाजिक लान्छना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको कमीले सम्मानपूर्वक बाँच्ने अधिकार हनन भएको देखिएको बताउनु भएको छ। आएका अनुसार नेपालमा समुदाय स्तरमा मनोसामाजिक परामर्श र विमर्श प्रदान गर्ने जनशक्तिको अभाव देखिएको छ। मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न र मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन आग्रह गरिएको छ। आयोगले मानसिक स्वास्थ्य सेवाका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने स्मरण गराएको छ। हरेक वर्ष अक्टोबर 10 मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा आयोगले ध्यान आकर्षण गराएको हो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: बडा दशैं आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत आरम्भ हुने बडा दशैं आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घट स्थापना गरिँदैछ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपेर रा जमरा राख्ने चलन छ। यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु मानिन्छ। आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गर्ने चलन छ। जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनु भएको छ। कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। आजको दिन विधिपूर्वक घडा स्थापना गरी शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घट स्थापना पनि भन्ने गरिएको छ। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ। आज घट स्थापनाको साइत बिहान 11:47 रहेको समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार घट स्थापनाका लागि मध्याहकालमा अभिजित मुहूर्तको साइत दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। कतिपयले सामाजिक सञ्जालमा घट स्थापना सोमबार गर्ने भनी गरेको हल्ला शास्त्र सम्मत नहुने पनि उहाँको भनाइ छ। साउदी अरेबियाको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीहरूले मिसाइल आक्रमण गरेका छन्। आक्रमणमा कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। घाइतेको एकिन संख्याबारे खुलाइएको छैन। विमानस्थलमा एम्बुलेन्स उद्धारका लागि खटिएका छन्। इतिहाद र कतार एयरवेज दुवैले आज र भोलि सोमबारका उडानहरू रद्द गरेका छन्। बीबीसी संवाददाता निक जोन्सनले सबैलाई विमानस्थल प्रयोग नगर्न र टाढा रहन सचेत गराइएको जानकारी दिनुभएको छ।
1: Saudi's aviation service has said that it suspended all operations at Riyadh's main international airport. We've been looking at flight tracking websites and the skies over Riyadh appear to be empty at the moment. I'm just following a flight actually which left London Heathrow bound for Riyadh about 5.5 hours ago. It's due to land in Riyadh in about 50 minutes time. You'd presume that among other flights will have to be diverted. This comes just a couple of days after an earlier strike at the airport killed a couple of pilots. I think 5 people are in intensive care following this attack.
0: जल तथा मौसम विज्ञान विभागले आजदेखि मुलुकभरको मौसममा सुधार आउने जनाएको छ। विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर भएकाले वर्षाको क्रम अब घट्दै जानेछ। आजदेखि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। पहाड़ी भूभागका 1-2 ठाउँमा मात्रै हल्का वर्षा हुने विभागले जनाएको छ। भोलि सोमबार रातिदेखि मुलुकभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभएको छ। भारत र चीनसहित 4 मुलुकका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई भोलिबाट शुरू हुँदैछ। सरकारले असोज 2 गते 13 मुलुकका लागि राजदूत प्रस्ताव गरेको थियो। उनीहरूका विषयमा संसदीय सुनवाई गर्न संघीय संसदको संयुक्त संसदीय सुनवाई समितिमा पठाइएको थियो। समितिले सबै प्रस्तावित राजदूतबारे उजुरी आह्वान गरेको थियो। उनीहरू विरूद्ध परेका उजुरी अध्ययनपछि समितिले भोलिबाट सुनवाई गर्न लागेको हो। पहिलो चरणमा 4 मुलुकका लागि प्रस्तावित राजदूतलाई बोलाइएको संसदीय सुनवाई समितिका सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिनुभएको छ। पहिलो चरणमा संसदीय सुनवाईमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ थापा र बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जवरालाई बोलाइएको छ। उनीहरूको संसदीय सुनवाई भोलि बिहान 9:15 हुनेछ। सिंहदरबारको सार्वजनिक लेहा समितिको सभाकक्षमा सुनवाई हुने जनाइएको छ। यसअघि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। यसका लागि 4 प्रस्तावित राजदूत विरूद्ध उजुरीकर्तालाई पनि बोलाइएको गौतमले जानकारी दिनुभयो। 18 काठमाडौँ म्याराथनमा बीजीएनमा सेवारत बहालवाला सैनिक र गैर सैनिक कर्मचारी सहभागी भएका छन्। नेपाल सिग्नल ट्रुपका कोपरल साई रोकाको संयोजनमा सहभागी 2 सदस्यले हाफ म्याराथनतर्फ पहिलो स्थान पाएका छन्। हाफ म्याराथनको मास्टर 40+ WO2 ङादी शेर्पा र महिला हाफ म्याराथन मास्टर 40+ तर्फ शारदा राई पहिलो हुनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: PFBS Gorkha Radio.
1: Yo, PFBS Gorkha Radio. Yo, PFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: धादिङको गजुरी नजिकै गहुँदीमा बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ. सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ. भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल भएका सवारीलाई सञ्चालन गर्न दिइएको गजुरी प्रहरीको भनाइ छ. प्रहरीका अनुसार सड़क बनाउने काम पूरा भएको छैन. दुवैतिर रोकिएका गाडी पार भएपछि फेरि गाडी बन्द गरी सड़क बनाउने काम हुने र आज दिउँसो पछि मात्रै पूर्ण रूपमा सञ्चालनमा आउने गजुरी प्रहरीले जनाएको हो. पृथ्वी राजमार्गको अवरोधका कारण कम्तीमा 40,000 मानिसको यात्रा प्रभावित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ. दशैंको मुखमा बाटो बन्द हुँदा दुई दिनदेखिको यात्रा अवरोधका कारण यो संख्या दोब्बर हुन सक्ने व्यवसायीको अनुमान छ. महासंघका वरिष्ठ उपाध्यक्ष एन कुमार शाही,
4: अब हाम्रो महासङ्घको तथ्याङ्क अनुसारले हिजो लगभग 40,000 मान्छे बाहिर जानेको अड्कल थियो, सबै क्यान्सल भए. आज बिहान अब हेटौँडाबाट छोटो गाडीहरू गए, सानो गाडी यताउता गयो भने 10,000 जति मान्छे बाहिर गएको अवस्था देखिन्छ, अड्कल गर्न सकिन्छ. अब रहेको मान्छेहरू त अब आज गाडी खुल्ने क्रम जारी छ, अब भोलिबाट चाहिँ सुचारू होला, त्यो भएपछि बल्ल के थाहा होला.
5: अब यो अहिले जुन रोकिएको संख्या छ, यसले गर्दाखेरि आगामी दिनको बुकिङ पछाडि धकिलिने त्यस्तो सम्भावना के हुन्छ?
4: होइन, बुकिङ त अब हामीले लिएको छैनौँ काठमाडौँबाट, है मैले कुरा गर्दैछु. पोखराबाट त पोखराबाट पूर्व र पश्चिम हामी बुकिङ लिइरहेका छौँ 18 गतेबाट. काठमाडौँबाट 23 गतेबाट लिने भन्ने कुरा हो, 23 गतेबाट लिने भन्ने कुरा अलिअलि गइरहेका छन्. अब भोलिको लागि बुकिङ बाटोको अनुसारले चाहिँ लगभग थोरै मात्रामा बुक भएको छ. अब यो अड्कलले अलिक दसैँमा यसै भन्न नसकेला जस्तो छ.
3: कास्की पोखराको बेगनास ताल किनारमा बेगनास फिस फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ. बेगनास तालको पहिचानलाई स्थानीय माछा र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागि हो. आउँदो कार्तिक 13-23 गतेसम्म हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले जनाएको छ. महोत्सवमा स्थानीय माछाका परिकारको बिक्री, मोती खेती सम्बन्धी